भने देखी हो रावणले सीतालाई हरि दियो रामकी पत्नी त्यो हर्नाको कारण के रहेछ भने देखी सीतालाई मैले हरेपछि रामले मलाई मारिदिन्छन् म पारित छु भने इराली इकन रामले मारिदिए भने म सबै पाप गर्छु भनेर रावणले यस्तो हेतु लिइकन नारायण।

हे राम राम त रावणको भिडन्त हुन लाग्यो त्यो भन्दा अगाडि रावणको भनेदेखि दस कुल सकिए छोरा भए नाति भए भाइ भए दाजु भए सबै सिद्धिए अनि लास्टमा भने रावण र रामको नारायण।

हुँदाखेरि रावण भनेदेखि रत्न चढेर बान्हन्न सुरु गर्यो। उता राम भनेदेखि पैताला खुट्टामा जुत्ता थिएन, खाली फैताला जोमिनमा हिँडिकन लडाइँ गर्न थाले। अनि रावणको र रामको बान्हना हान बर्न गयो। जति पनि रावणले बाना हान्छ सर्पको रूपमा गए, जति पनि रामले बाना हान्छन् गोरुलको रूपमा गए। नारायण लड्दा लडेदामा।

रामले बाना हान्छन् गरुडको रूपमा गए जति पनि रावणले बाना हान्दाखेरि सर्पको रूपमा गयो अनि रावणले हानेको बानालाई रामले बाना हान्दाखेरि गरुडको रूपमा गएर बाना काटिदिने नारायण।

सके पछी अनि माथिबाट देवताहरूले हेरिरहेका थिए। रावण भनेदेखि रथमा चढेर बाना हान्ने, राम भनेदेखि पैताला खाली पैताल हिँडेर जमिनमा लडे हिँडेर बाना हान्ने। अनि दया लागे तर माथि मातङ्कालाई एउटा रथ पठाइदिनु भयो रामलाई। अनि रामको पनि रथ भयो, रावणको पनि रथ भयो। यस्तै तरिकाले रामले 71 वटा बाना हानिसके। नारायण रावण मर्दा।

आजै चाहिँ यहाँ चरीकोटे शैलम एफएममा चाहिँ आयो किनभनेदेखि यो हाम्रो पुरानो संस्कृति बोध खैचेडी भजनको हामी 15 जनाको समूह छौँ। यो नमासियोस् र यो हाम्रो सधैँभरि यो जागर रहिरहोस्, सारा ठाउँमा प्रत्यक्ष रहिरहोस् भनेकन हरम हरि दैव कठैवरी नारायण।

0: अलीले चाहिँ के अरे झुक्क्याएर चाहिँ उसको दरबारमा चाहिँ के राख्छ चौकीदारको राख्न भनेर त्यहाँ विष्णु भगवानलाई राखेछ र उता कैलाशमा चाहिँ के भएको छ भने लक्ष्मी मातालाई यसो ध्यान विचार गरेर हेर्दाखेरि त विष्णु भगवान कहाँ जानुभयो त भनेर यसो हेर्दा नदेखेर यसो ध्यान दृष्टिले विचार गरेर हेर्दाखेरि त उता बलिले ढोके ताले पो राई छोडेको
1: कस्तो आठ नम्बर
0: हरम हरि दैवक ठैबरी नारायण।

0: सातलमाथि जानु पर्यो भनेर चाहिँ एउटा कस्तो किसिमले आउनुभयो भन्नुहुन्छ भनेदेखि बुढी बाहुनीको रूप धारण गरेर के कसैले
1: नचिनिकन
0: अनि त्यसरी चाहिँ अब चाहिँ म जान्छु विष्णु भगवान्लाई छुटाएर ल्याउनु पर्यो भनेर चाहिँ लक्ष्मी मातामा त्यस्तो बुढी बाहुनीको रूप धरेर चाहिँ हरम हरि दैव कठै हरि नारायण।

0: धरातलमा आउनुभयो आइसकेपछि उता भन्नुहुन्छ पनि बलि राजासँग भेट गर्नुभयो र चाहिँ अनि भन्नुभयो के भन्नुभयो भनेदेखि ओहो बलि राजाले चाहिँ होइन बाजे तपाईँ कहाँदेखि आउनुभयो यो साह्रै दुःख पाउनुभयो कि के कसो हो भनेर बलिले सोद्धाखेरि उतापट्टि लक्ष्मी माता के भन्नुहुन्छ भनेदेखि हे परमात्म भगवान् म साह्रै पीडित छु मेरा कोही पनि छैनन् न माइती छन् न मेरा दाजुभाइहरू कोही पनि छैनन् त्यस कारणले म यसो घुम्दै फिर्दै डुल्दै यहाँ आएको हरम हरि दैव कठैवरि नारायण
1: हे
0: लागिन बताउन
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 6 बजेको छ।
3: गौरी शंकर बाट झर्छ कुहिरो।

0: बस्छन् सुरक्षा गरी कालिन्चोक कृपावती भगवती छन्दोलखा ईश्वरी। नमस्कार, म साहित्यकार प्रह्लाद पोखरेल। तपाई अहिले सुनिरहनु भएको छ सैलुङ एफएम 92.7 मेगाहर्ज।
1: सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
2: सामुदायिक रेडियो
1: साउन कृष्ण पक्षको चतुर्दशी तिथि।
2: सत्रौं वर्ष प्रवेशको अवसरमा डडेलधुराको रेडियो अमरगढ़ीलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: प्रदेशबाट फर्किएका युवाहरू कृषि र उद्यममा उदाहरणीय बन्दै ईपीएस मार्फत दक्षिण कोरिया जान मागभन्दा 7 गुणा बढ़ी आवेदन। बहुराष्ट्रिय कम्पनी मार्फत 200 अर्ब लगानी थपिने।
2: आयोग र समितिप्रति सरकारकै व्यवस्था, कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री। हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरी स्वामित्व हस्तान्तरण रोकियो।
1: एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति। 16,000 मेगावाट विद्युतको पीपीए खुलाउन पानको माग। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोकिने।
2: कोलम्बियामा शक्तिशाली भूकम्पमा 111 जनाको मृत्यु। इरानद्वारा हर्मुज जलमार्गमा समुद्री जहाजलाई शुल्क लगाउने तयारी। युक्रेनको ड्रोन आक्रमणमा रूसमा 13 जनाले ज्यान गुमाए।
1: र एसीसी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्ने 20 एसियाली खेलकुदका लागि नेपाली भलिबल टोलीको घोषणा। गण्डकीमा वितरण खेलकुद पदकबारे छानबिन गर्न समिति गठन।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं

0: कालिको माजमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा बहुराष्ट्रिय कम्पनी मार्फत नेपालमा 200 अर्ब लगानी थप हुने बारेको प्रसंग।
2: नेपालमा छिट्टै थप 200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुउद्देश्यीय बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले हिजो अर्थ मन्त्रालयमा नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै थप लगानी भित्र्याउन आग्रह गर्नु भएपछि उहाँहरूले थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढ़ाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सृजना गर्न 20 वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह समेत गर्नुभएको छ। छलफलमा अर्थमन्त्री डाक्टर स्वनिम वाग्लेले कुनै पनि कम्पनीले नेपालमा कमाएको नाफाको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। उहाँले उद्यमीले नाफाको सुरक्षा हेरेरै लगानी गर्ने भएकाले त्यसमा सुरक्षा गर्नु सरकारको जिम्मेवारी हुने समेत धारणा राख्नु भएको थियो। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित रहेको नियमन स्थिति भएको र कर प्रणाली पूर्वानुमय छ भन्ने विश्वास गर्न सके मात्रै लगानी आउने उहाँको भनाइ थियो। त्यही विश्वास निर्माण गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनु भएको छ। डाक्टर वाग्लेले यस वर्षको बजेट मार्फत सरकारले निजी क्षेत्रलाई शंकाको दृष्टिले नभई साझेदारीको दृष्टिले हेर्ने सन्देश दिएको समेत उल्लेख गर्नुभएको थियो। अब सरकारको प्राथमिकता केवल कर संकलन बढ़ाउनु मात्र नभई उत्पादन लगानी नाफा र पुनः लगानीको चक्रलाई तीव्र बनाउनु रहेको समेत उहाँले धारणा राख्नु भएको छ।
1: यसैबीच सरकारले कूटनीतिक भेटघाट र छलफललाई तीव्रता दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकालको 4.5 महिनापछि कूटनीतिक सक्रियता बढ़ाउँदै दुई छिमेकी मुलुकका राजदूतहरूसँग हिजो छुट्टै भेटवार्ता गर्नुभयो। प्रधानमन्त्री शाहले हिजो भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग केही घण्टाको अन्तरालमा भेट गर्नुभएको हो। भेटमा दुवै राजदूतले प्रधानमन्त्री शाहलाई आफ्नो देश भ्रमणको निम्तो समेत दिएका छन्। प्रधानमन्त्री शाहले दुवै देशको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मितिबारे कुनै प्रतिबद्धता जनाउनु भएको छैन। शाहले अनुकूल समय पारेर भ्रमण गर्ने आश्वासन मात्र दिएको भेटवार्तामा सहभागी सरकारी उच्च अधिकारीहरूले बताए। भेटवार्तामा दुवै दूतावासका वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। छिमेकी देशका राजदूतसँग छुट्टा छुट्टै भेटले प्रधानमन्त्री शाहले व्यक्तिगत कूटनीतिक भेटघाट नगर्ने आफ्नो पूर्व अडानमा पुनर्विचार गरेको र छिमेकीहरूसँग सन्तुलित सम्बन्ध कायम राख्न खोजेको संकेत गरेको छ। गत चैत 13 गते प्रधानमन्त्रीको कार्यभार सम्हाले यता भारत र चीनका राजदूतसँग शाहको पहिलो छुट्टा छुट्टै शिष्टाचार भेट हो। प्रधानमन्त्री शाहले गत 25 चैत 2082 र गत 12 जेठमा काठमाण्डौ स्थित राजदूतहरूसँग संयुक्त रूपमा भेटघाट गर्नुभएको थियो। भेटपछि भारतीय राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल

0: दिनुभएको छ।
1: रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा 7.5 गुणा भन्दा बढ़ीको आवेदन परेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनालाई जनाका लागि आवेदन माग गरेकोमा 76,172 जनाको आवेदन परेको जानकारी गराएको हो। विभागका महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपालका लागि आकर्षक गन्तव्य भएको र कमाई एवं सुरक्षित पनि भएकाले कोरिया जान भाषा परीक्षाको आवेदन दिनुको संख्या उच्च रहेको बताउनुभयो। उत्पादनतर्फ 5,000, कृषि तथा पशुपालनतर्फ 2,000, सेवा र वनतर्फ 1,100 जनाको आवेदन परेको छ। दक्षिण कोरियामा श्रमिकको माग अनुसार पोइन्ट वेस्ट सेलेक्शन सिस्टममा उत्तीर्ण संख्या केही घटबट हुन सक्ने सो शाखाले जनाएको छ। सो शाखाका अनुसार उत्पादनतर्फ 5,000का लागि 52,121 जनाले आवेदन दिएका छन् भने कृषि तथा पशुपालनतर्फ 2,000का लागि आवेदन माग गरेकोमा 22,051 जनाले आवेदन दिएका छन्। त्यस्तै सेवा र वनतर्फ 1,100 जनाको माग भएकोमा 1,000 जनाको आवेदन परेको ईपीएस कोरिया शाखाले जनाएको हो।
0: नेपालमा सर्पको टोकाई अर्थात सर्प दंशका घटना हुने र मृत्यु बढ़नुमा समयमा नै बिरामीलाई अस्पताल पुर्याउन नसक्ने अवस्था रहेको भन्दै सरोकारवालाहरूले झारफुकमा नलागी तत्काल उपचार केन्द्रमा पठाउन अनुरोध गरेका छन्। विशेष गरी तराई र ग्रामीण क्षेत्रमा हरेक वर्ष हजारौं मानिस प्रभावित हुने गरेका छन्। विभिन्न अध्ययनहरूका अनुसार नेपालमा वार्षिक 20,000 देखि 37,000 सम्म सर्पदंशका घटना हुने गरेका छन् र करिब 1,000 देखि 3,000 भन्दा बढ़ी मानिसको ज्यान लिने गरेको अनुमान गरिएको छ। विज्ञहरूका अनुसार वास्तविक तथ्याङ्क अझै बढ़ी हुन सक्छ किनकि धेरै घटनाहरू अस्पतालसम्म नै पुग्दैनन्। एउटा अध्ययनले करिब 80% बिरामी अस्पताल पुग्नु अघि नै मृत्यु हुने गरेको देखाएको छ। सीआईएनसँग कुराकानी गर्दै सर्प विज्ञ कमल देवकोटाले भन्नुभयो,
2: विश्वमा अहिले 4,000 प्रजाति भन्दा बढ़ी पुगिसकेछन्। 42,000 प्रजातिका सर्पहरू भेटिन्छन्। त्यो मध्ये करिब करिब 600-700 प्रजाति मात्र विषालु हुने हो र हाम्रो देशको केसमा नि मैले भने 85 प्रजातिका सर्पहरू पुगिसकेछन्। जम्मा 20 प्रजाति विषालु छन् भनेपछि बाँकी सबै अविषालु भए। ती अविषालुले टोक्दाखेरि पनि मान्छेलाई अघि मैले भने झै गोमन र करत नै हो भन्ने हुन्छ एक नम्बरमा। अनि ती 80% सर्पको बिना औषधि नै उपचार हुने हो किनभने उनीहरूले टोक्दा शरीरमा विष नै गएको होइन, सर्प अविषालु हुन्छ। गाउँघरका लागि त्यो केस पनि विषालु भन्ने मानिएको हुनाले त्यस्ता केसहरू लिएर अब भनौँ न फुकाउने, हेराउने अथवा चुस्ने, जडीबुटी लगाउने सबै गरिन्छ र हेर्दाखेरि निको भएको जस्तो देखिन्छ तर वास्तवमा त्यो मान्छेको शरीरभित्र विष नै गएको हुँदैन, त्यसैले निको भएको देखिने हो। वुमन करेट भाइपरले नै टोक्दा पनि ड्राई बाइट अथवा सुक्खा टोकाई हुन्छ। यो भनेको सर्पले टोक्न त टोक्यो, यो दुईटा दाँतले चाहिँ डस्यो, तर जुन यिनीहरूको भेनम ग्लान्ड हुन्छ विष ग्रन्थीबाट विष मान्छेको शरीरभित्र गइसकेको अवस्था हुँदैन, त्यसलाई हामी सुक्खा टोकाई अथवा ड्राई बाइट भन्छौं। यो ड्राई बाइट भएको अवस्थामा पनि एन्टीभेनम पनि चढाउनु पर्दैन र त्यस्ता केस पनि यदि धामी झाँक्रिया गछ भने निको भएको जस्तो देखिनु भयो, होइन गोमनले नै टोकेर ल्याएको, होइन करतले नै टोकेर ल्याएको, निको गरियो भनेका केस भनेको विषालु सर्पले टोक्दा पनि शरीरभित्र विष प्रवेश नगरेको अवस्था ड्राई बाइट हो। ती बाहेक 10 या 15% केस मात्र एकदम सिरियस हुन्छ, जुन चाहिँ यहाँले अलिकति रिसर्च गर्नुभयो भने ती चाहे धामी झाँक्री कहाँ जाउन्, जुनसुकै फुकाउने ठाउँमा जाउँ, कोही न कोही मरेको भेटिन्छ। त्यो भनेको शरीरभित्र विष गएकै अवस्था हो। विष गएकै अवस्था छ भने आजसम्म एन्टीभेनम बाहेक दोस्रो औषधि नै छैन सर्पको उपचार गर्ने।
0: विज्ञहरू भन्छन् सर्पदंशपछि गरिने गलत अभ्यासहरू जस्तै घाउ चुस्ने, बाँध्ने वा झारफुक गर्ने जीवनका लागि झन खतरनाक हुन सक्छ। यसको सट्टा बिरामीलाई शान्त राख्दै सकेसम्म चाँडो नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु नै सही उपाय हो। यसैबीच डेढ महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट 9 जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा कुल 46 जना जापानी इन्सेफलाइटिसबाट संक्रमित भएका थिए। 9 जनाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको छ। इन्सेफलाइटिसबाट बच्नको लागि के गर्ने? सीआईएनको प्रश्नमा संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन:
3: लामखुट्टे नटोकोस् भन्नेलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्। तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा, दोस्रो कुरा त खोप नै हो। किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिले कहिले म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफलाइटिस विरुद्ध। राम्रो भयो कि बाल बालिकालाई हामीले दिएछौँ, यो नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ।

0: किनभन्दा अहिले हामीले जुन बेला पढ्थ्यो त्यो बेला 15 वर्ष मुनिका सबैभन्दा बढी बाल बालिका प्रभावित हुन्थ्यो, अहिले त्यो अवस्था छैन। अहिलेसम्मको तथ्याङ्कले पनि देखाएको छैन कुनै बाल बालिका एकदम मरेको, अथवा भनौँ अहिलेसम्म जति संख्या छ त्यसको 40-50% बढी चाहिँ बाल बालिका भन्ने खालको पनि छैन। त्यसले गर्दाखेरि यो एउटा राम्रो पक्ष हो, तर अरूहरूले त लाउन पाएको छैन। किन भन्दा 2005 नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ। यदि त्यस्तो हो भने अनुमान गर्यो कि त्योभन्दा अगाडि जन्मेकाहरूले त पक्कै पनि लाएको छैन होला, लाए पनि फाटाफाटो सबैले लाउनु नपाएको होला। यदि त्यस्तो हो भने चाहिँ तपाईँ हामी जो कोही पनि वयस्क या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ, त्यसै कारणले खोप लगाउनु पर्यो। तर प्रश्न आउँछ खोप कहाँ पाउने भन्ने कुरा हो, यसको लागि चाहिँ सम्बन्धित निकायले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो, कहाँ पाउँछ कति बेला पाउँछ त्यो भन्नु पर्यो। र
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा परदेशको सिप स्वदेशमा समृद्धिको अभियान।
2: पहिले र अहिलेमा त आकाश धरतीको फरक, हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न शुरू गरिसक्यो, अनि के भन्छन् अन्जीर फलिसकेका छ, अनि पछि तपाईँको ऊ हलुवाबेद पलम 3-4 वर्षभित्रमा यहाँ थोर थोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो। हामीले
1: आयोग र समितिप्रति सरकारकै व्यवस्था, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो, एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति, 16,000 मेगावाट विद्युतको पीपीए खुलाउन इपानको माग लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फूलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
3: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
4: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
1: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
3: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको कान्तिपुरको पहिलो पृष्ठमा आयोग र समिति प्रति सरकारकै व्यवस्था, प्रतिवेदन बुझ्दैनन्, बुझे पनि कार्यान्वयन हुँदैन शीर्षकमा दुर्गा दुलालले खबर लेख्नु भएको छ। बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि पनि 10 आयोगको समिति गठन भए तर प्रतिवेदन बुझ्नै नबुझ्ने र बुझे पनि थन्क्याउने प्रविधि नै दोहोरियो भनेर समाचारमा लेखिएको छ। त्यस्तै दरबार हत्याकाण्ड छानबिन घोषणा प्रहरी मार्फत अनुसन्धान अघि बढ़ाउने कि समिति बनाउने भन्नेमै अन्यल शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। यसलाई गौरव पोखरेलले लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्रीको अनुमति शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ भने भित्री पृष्ठमै अर्को खबर प्रकाशित छ। आजदेखि नाइमा मोबिलिटी एक्सपो शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै 7 वर्षपछि खुल्यो ताक्लाकोट व्यापार शीर्षकको अर्को खबर छ भने कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै आजको नागरिकको पहिलो पृष्ठमा रंगशालामा पनि राजनीतिक 12 वर्षपछि काम नहुँदा चरण क्षेत्र शीर्षकमा खबर छ। गौतम बुद्ध रंगशाला अल्प पत्र परेको खबर पनि छ भने कोशी पुरानै बाटोतर्फ जोखिममा 5 वडा शीर्षकमा खबर छ। सप्तकोशीको पश्चिम बंगालले निरन्तर पश्चिमतर्फ कटान गरी पुरानो बाटो फर्किन खोज्दा सुनसरी बराह क्षेत्र नगरपालिका 6 र 9 नम्बर वडाकै उदयपुरको बेलका नगरपालिका 1, 2 र 3 वडा उच्च जोखिममा रहेका छन्। त्यस्तै जेएनजी विद्रोहमा ध्वस्त मन्त्री निवास बनाउन 42 करोड़ शीर्षकमा पनि खबर प्रकाशित छ।
1: गोर्खापत्र दैनिकमा किसानका डिजिटल सल्लाहकार एप शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छ। नेपालका अधिकांश किसानले खेती सम्बन्धी समस्या पर्दा पहिले गाउँका अगुवा किसान, कृषि सहकारी वा नजिकको कृषि कार्यालय धाउने गर्थे, तर अहिले अवस्था विस्तारै बदलिँदै गएको छ। हात हातमा पुगेको स्मार्टफोनले किसानलाई कृषि प्राविधिक, मौसमविद र बजार विश्लेषकसँग जोड्ने नयाँ माध्यम बनेको छ। भौगोलिक विकटता र कृषि प्रसार सेवामा जनशक्ति अभावका कारण किसानसम्म कृषि प्रविधि तथा सूचना पुर्याउन चुनौती भइरहेका बेला मोबाइल एप प्रभावकारी विकल्पका रूपमा देखिएको हो। नेपालमा एकजना कृषि प्राविधिकले औसतमा 1,333 घरदोरी किसानलाई सेवा दिनुपर्ने अवस्था छ। सीमित जनशक्तिका कारण सबै किसानसँग प्रत्यक्ष रूपमा पुग्न सम्भव छैन। अर्को खबर, प्रतिनिधि सभा बैठक बाढ़ी, पहिरो, ग्यास र मलबारे ध्यानकर्षण शीर्षकमा खबर छापिएको छ भने चितवनमा क्लस्टर प्रणालीबाट ग्यास वितरण गरिएको खबर छापिएको छ। चितवनमा खाना पकाउने एलपी ग्यासको वितरणलाई सहज बनाउन क्लस्टर प्रणाली लागू गरिएको हो। ग्यासको माग र आपूर्तिबीच असन्तुलन देखिएपछि जिल्लालाई पूर्व, पश्चिम र मध्य भाग गरी 3 क्लस्टरमा विभाजन गरेर आलो पालो ग्यास वितरण थालिएको छ र खबरमा उल्लेख गरिएको छ। अर्को खबर, भरिए सेजका प्लट शीर्षकमा लक्ष्मण पौडेलले भैरहवाबाट लेख्नु भएको छ भने विदेशबाट फर्किएर गाउँमै कप उद्योग शीर्षकमा घोराईबाट लेखिएको खबर छ। 3 वर्ष अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्किनुभएका दाङको घोराई उपमहानगरपालिका 9 अस्पाराका समीर अधिकारीले गाउँमै कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ। कम क्षमताका आयोजनाको पीपीए गर्ने तयारी शीर्षकमा अर्को खबर पनि छापिएको छ। आर्थिक कारोबार दैनिकमा पर्खाईमा रहेका 16,000 मेगावाटको पीपीए खुला गर्ने पानको माग शीर्षकमा खबर छापिएको छ। नेपाल विद्युत प्राधिकरणले 10 मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको प्रतिनिधिमण्डलसँग हिजो भएको भेटमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले 10 मेगावाट मुनिका आयोजनाको पीपीए प्रक्रिया अघि बढ़िसकेको जानकारी दिनुभयो। मनसूनले लगभग सकियो धान रोपाई, उत्पादन बढ़ने अनुमान शीर्षकमा खौसिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा 70 मिटर ब्याजी फूलकुमारीको आतंक, 6 लाख ऋणको 20 लाख असुल्दा पनि जग्गा कब्जा गरेर अत्याचार शीर्षकमा खबर छापिएको छ। सौरभ यादवले 70 लेख्नु भएको खबर पनि छ। घर जग्गा नै फूलकुमारीले हडपेपछि दिरीलाल शाहले आत्महत्याको बाटो रोजे, परिवार आफन्तको शरणमा शीर्षकमा खबर छ। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोक्न कानून बनाउँदै सरकार शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ, दोहोरो सुविधा रोक्न सरकारदेखि अख्तियारसम्मका निर्णय र सर्वोच्चका फैसला भएका थिएनन् कार्यान्वयन। भित्री पन्नामा कांग्रेस बैठक, जनताका समस्या र मागमा केन्द्रित, ग्यास बिजुलीमा भ्याट, मल र महँगीमा सरकार चुकेको आरोप लगाइएको छ। राष्ट्रिय भेलाको तयारीमा इतर पक्ष छ भने तत्कालीन अर्थमन्त्री कार्कीसँग 15 लाख धरोटी माग गरिएको छ। पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा शिल्पा कर्णले लेख्नु भएको छ, पोखरा विमानस्थलमा भएको भ्रष्टाचार प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग धरोटी माग गरिएको हो। छिटो पालो पाउने आशमा सिभिल अस्पतालमा बिरामीको चाप बढ़ेको बारेमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ।
10: साझा खबरमा अब विदेशका खबर। कम्बो कोलम्बियामा शक्तिशाली भूकम्प गएपछि कम्तीमा 111 जनाको मृत्यु भएको छ। ठूलो जनधनको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ़न सक्ने अधिकारकर्मीहरूले बताएका छन्। स्थानीय समय अनुसार हिजो बिहान 7:34 7.4 म्याग्निच्युडको भूकम्प गएको थियो। कोलम्बियाको पश्चिम क्षेत्रमा पर्ने चोको प्रान्तमा केन्द्रबिन्दु रहेको भूकम्प करिब 107 किलोमिटर गहिराईमा गएको अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले जनाएको छ। इरानले हर्मुज जलमार्गमा समुद्री जहाजसँग शुल्क लिने जनाएको छ। विदेश मन्त्रालयका अनुसार समुद्री सेवाहरू उपलब्ध गराउँदा भुक्तानी गरिनु सामान्य विषय भएको भन्दै शुल्क लिने तयारी गरेको जनाइएको हो। इरान र ओमन जलमार्गमा एक अस्थायी मध्यवर्ती मार्ग बनाउने बारे वार्ता भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पश्चिम एसियामा चर्किएको द्वन्द्वका बीच इरान कुनै पनि हालतमा झुक्न तयार नभएको समेत प्रतिक्रिया दिइएको छ। यता गत साता रूसले गरेको आक्रमणको जवाबमा युक्रेनले ड्रोन आक्रमण गर्दा 13 जनाको मृत्यु भएको छ भने 48 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तेल प्रशोधन केन्द्रलाई ड्रोनले निशाना बनाएर आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्।
1: साझा खबरमा अब खेल खबर। लेग स्पिनर सन्दीप लामिछाने 4 वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुनः कप्तान बन्नुभएको छ। नेपाल क्रिकेट संघ क्यानले एसीसी प्रिमियर कपका लागि सन्दीपलाई कप्तानको जिम्मेवारी दिएको हो। क्यानले हिजो सन्दीपको कप्तानीमा 14 सदस्यीय एकदिवसीय टोलीको घोषणा गरेको छ। नेदरल्याण्डसमा भएको विश्वकप लीग दुईमा खराब प्रदर्शन गरेपछि रोहित कुमार पौडेलले कप्तानी गुमाउनु परेको हो। सन्दीपले अन्तिम पटक 30 अगस्त 2022 नेपालका लागि कप्तानी गर्नुभएको थियो। 2079 कार्तिकमा रोहित नेपालको कप्तान बन्नुभएको थियो। त्यति बेला पनि रोहितले सन्दीपको स्थान लिनु भएको थियो। सन्दीपको कप्तानीमा नेपालले 30 अगस्तमा मलेसियामा आयोजना हुने एसीसी प्रिमियर लीगमा प्रतिस्पर्धा गर्नेछ। जापानको आइची नागोयामा असोज 3 गतेदेखि शुरू हुने 20 एसियाली खेलकुद एसियाडका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोलीको घोषणा गरिएको छ। टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले तयारीमा रहेका खेलाड़ीबाट अन्तिम 12 सदस्यीय नाम सार्वजनिक गर्नुभएको हो। निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपाली टोलीमा उषा भण्डारी, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी लगायतका खेलाड़ीहरू छन् र गण्डकी प्रदेश खेलकुद परिषदले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन गरिएको छ। गत असार 30 गते वितरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले मन्त्रालयका सचिव डाक्टर शेष नारायण पौडेलको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो।
10: स्याउका लागि मौसमसँगै लगाव र लगानीको महत्व रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: रासिकटेकको 16th anniversary अफर जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। रासिकटेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
10: साझा खबरमा अब स्याउ खेतीका लागि प्रयोग र सफलताको कुरा। चिसो हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा पनि हुन्छ भन्ने कल्पनासम्म थिएन, तर 3 वर्षदेखि दाङको घोराई 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएको छ भने केहीले उत्पादन समेत दिन थालेका छन्।
12: स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा शुरूमा कसैले पत्याएकै थिएनन्। तर 3 वर्षदेखि घुराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। किसान रामकुमार पुन
2: तीन वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ। अलिअलि खोलाको थिम हामीहरूले अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्ना पनि बेच्यौँ। 12-15 हजार जति कलम काटेर हामी यहाँ उ गरेको छौँ। आउँदो समयको लागि चाहिँ तपाईँको बेर्ना बेच्नको लागि राखेको छौँ।
12: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरुवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपालको विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरुवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन
13: दुई वर्ष फल खाएर छाइसक्यौँ हामीले, अब यो तीन वर्षमा हिँडिरहेको छ।
12: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो। स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो।
14: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि स्याउको काम नर्सरीको काम गरे। मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि हुने जस्तो सबै देखे, मैले देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी शुरू गरेको 3 वर्ष भयो। हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो, अहिले राम्रै भइरहेको छ।
12: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ। 3 वर्ष अघि लगाएको बिरुवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन्। स्थानीय पूर्ण गुरुङ
15: डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो। आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ यहाँ। पहिले र अहिलेमा त आकाश धरतीको फरक। हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न सुरु गरिसक्यो। पलम 3-4 वर्षभित्रमा यहाँ थोर थोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो हामीले।
12: सगरमाथाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरुवा उत्पादन भएका छन्। यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही 11 का वडा अध्यक्ष कुलबहादुर लामिछाने बताउनुहुन्छ।
16: र यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस् र सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर 11 सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौँ।
12: यहाँ उत्पादन भएका बिरुवा जिल्लाका विभिन्न स्थानका साथै दाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
17: प्रदेशबाट फर्किएका युवाहरू कृषि र उद्यममा उदाहरणीय बन्दै ईपीएस मार्फत दक्षिण कोरिया जान माग भन्दा 7 गुणा बढ़ी आवेदन। बहुराष्ट्रिय कम्पनी मार्फत 200 अर्ब लगानी थपिने।
1: आयोग र समिति प्रति सरकारकै व्यवस्था, कूटनीतिक सक्रियता बढ़ाउँदै प्रधानमन्त्री। हदबन्दीका कारण 2,000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो।
17: एनपीटीसीलाई 100 मेगावट बिजुली बिक्रीको अनुमति। 16,000 मेगावट विद्युतको पीपीए खुलाउन इपानको माग। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोकिने।
1: कोलम्बियामा शक्तिशाली भूकम्पमा 111 जनाको मृत्यु। इरानद्वारा हर्मुज जलमार्गमा समुद्री जहाजलाई शुल्क लगाउने तयारी। युक्रेनको ड्रोन आक्रमणका कारण रूसमा 13 जनाले ज्यान गुमाए।
17: र एसएससी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्ने विश्व एसियाली खेलकुदका लागि नेपाली भलिबल टोलीको घोषणा। गण्डकीमा वितरण र खेलकुद पदकबारे छानबिन गर्न समिति गठन।
1: साझा खबरको अन्त्यमा कार्टुन नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको अभाव र महँगी, जहाँ नियन्त्रणको लागि सरकारले कदम चाल्न नसकेको भनेर आलोचना पनि भइरहेको छ, र अहिलेको सरकार आफ्नै तरिकाले रामराज्य जसरी चलिराखेको पनि कतिपयले सामाजिक सञ्जालदेखि सार्वजनिक सभा समारोहमा भन्ने गरेका छन्। यहाँ एउटा बाटो सड़क देखाइएको छ, सड़कमा एकजना व्यक्ति खाली सिलिण्डर जुरुक माथि उठाएर त्यहाँ केही खुशी भइराखेको अथवा दौड़दै गरेको जस्तो पनि देखिन्छ, र हेर्दाखेरि यो खाली हो कि भरियो ठ्याक्कै यो थाहा हुँदैन, तर ती व्यक्ति खुशी छन्। र प्रधानमन्त्री बालेन्द्र जस्ता देखिने व्यक्ति माथिपट्टि नजिकै रहेको घरको बादलीबाट केही भन्दैछन्। तल यस्तो लेखिएको छ, राम राज्यमा खुशी हुन एक सिलिण्डर ग्यासै काफी रहेछ त।
17: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नमस्कार कार्यक्रम शुभ बिहानीमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा उपस्थित छु म बिन्दा, प्रविधिमा हुनुहुन्छ साथी सुजन, अनि साथमा हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा। सुन्दर बिहानीको जोस डाँगर र उमङ्ग बोकेर नयाँ दिनको सुरुवात गरिरहनुभएका सम्पूर्ण आदरणीय श्रोता मित्रमा शुभ बिहानीको सौगात सहित हामी रेडियो कार्यक्रम मार्फत तपाईँसम्म आइपुगेका छौं। यो कार्यक्रम रेडियो सैलुङ 92.7 मेगाहर्जबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर संसारभर सुन्न सक्नुहुनेछ। निकै मिठा अनि रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँसँगै आउने गर्छौ, रमाउने गर्छौ। कार्यक्रममा हामी राशि फलम छ, कार्यक्रमका झलक अनि दोलखा र दोलखा आसपासका ज्येष्ठ जनहरूले गाउनुभएका लोक भजनहरू पनि तपाईँलाई सुनाउनेछौ। प्रत्येक बिहानीले हामीलाई नयाँ ऊर्जा दिइरहेको हुन्छ, नयाँ उत्साह र उमङ्ग थपिरहेको हुन्छ। यिनै उत्साह र नयाँ जोसका साथ हामी अगाडि बढिरहेका छौ। धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन एकदम तयार छौ। आजको दिन कस्तो रहन्छ, हाम्रो कर्म र व्यवहार कसरी अगाडि बढाउनु पर्छ, यी र यस्तै सतर्कताका लागि राशिफल अंश तपाईँलाई हामी प्रत्येक बिहान सुनाउने गर्छौ। आज पनि राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बद्री प्रसाद सापकोटा।
1: बाली मर्न गयो समुद्र तरियो, लंका पुरी खाग भयो, पछि रावण कुम्भकर्ण मरि गयो, रामायण यति हो।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जबाट म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल श्रावण कृष्ण पक्ष सन् 2026 अगस्त 11 तारिक श्रावण 26 गते मंगलबार चतुर्दशी तिथि, आज घण्टा गर्न चतुर्दशी पनि हो। दक्षिणायन वर्षा ऋतु रौद्र नाम सम्मत छ र पुनर्वसु नक्षत्र स्थिर जोग कर्कट राशिका उत्तरमा सेत चन्द्रमा छन्। सायद गर्दा लाभ हुने आजका जोगिनी पश्चिममा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी बाणी। आजका दिन 32 घडी 58 पलका दिन छन्। उदय 5:33, अस्त 18:44 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशि फलबाट।
3: मेष राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्यको छ, खर्च गर्नुपर्ने समय आएको छ। अरूले भनेका सारा कुराहरू सके केही काम बन्ने पनि छ, त्यस्तो हो। धैर्यतापूर्वकले काम गर्दै गर्दै लैजानुहोस्, सम्पूर्ण राम्रो भएर जान्छ। वृष राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई समाजको सद्भावको सामनाहरू आउने बेला आएको छ, सम्मान हुने बेला पनि आएको छ। पढाइ लेखाइमा मन जानी छ, गरेको काममा सफलता मिल्ने सम्भावना देखिएको छ। मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, तपाईँलाई अनावश्यकको केही विचार मनमा आउन सक्छ र खराबको सङ्गत नगर्नु, खराब मानिसहरूको सङ्गत नगर्नु अनि सज्जनको सङ्गत गर्नु, अनि सज्जनको सङ्गतबाट अनि बडो राम्रो हुन्छ, कतैबाट केही अवरोध पर्दैन, राम्रो विचारले काम गर्दै लैजानुहोस्, सफल हुन्छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई विदेश यात्राको लागि बडो उपयुक्त समय आएको छ र सानो मेहनतले ठूलो काम सम्पन्न गर्न पनि सकिने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई वैदेशिक कारोबारबाट राम्रो लाभ हुने बेला आएको छ, समाजले गर्ने धार्मिक क्षेत्रको कामबाट नोक्सान पनि हुँदैन, त्यसबाट केही राम्रो हुने देखिएको छ। कन्या राशि हुने मित्रहरू आज तपाईँको समय सामान्य छ, तपाईँले बोल्ने बोली त्यो बोली विश्वासिलो हुनेछ, आज सामान्य कुरामा पनि केही अलिकति केही सर्को गरेर बोल्नुपर्ने त्यस्तो अवस्था पनि आएको छ र अनिखेरि बोल्दाखेरिमा अलिकति होस राखेरै बोल्ने पात मार्ने गर्नुपर्दछ भन्ने देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, मनस्थिति कमजोर हुने सक्छ, स्वास्थ्य सम्बन्धी समस्या देखिन सक्छ तपाईँको मन विगत ठुला काममा विचार जाने सम्भावना त्यस्तो देखिएको छ वृश्चिक राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ तपाईँको मान बढ्ने बेला आएको छ सरकारी पक्षको तर्फबाट महत्वपूर्ण कामको जिम्मेवारी पनि आउने देखिएको छ यात्रा गर्ने जोग परेको पनि देखिएको छ धनुराशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ तपाईँलाई शुभ समाचार आउन सक्छ र काम गर्ने मनसय पनि हुन्छ तर ढिला नगर्नु होला अनि मौका पर्छ पर्खेर बस्दैन त्यसमा बडो होसियारका साथ काम गर्दै लैजाउ मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँलाई इष्टमित्रको सहायता मिल्नेछ गरिराखेको कामबाट अन्त भ्रमण गर्नुपर्ने जोग पनि परेको छ अनि गरिराखेको कामबाट केही लाभदायक उपला पनि आएको छ विचार पुर्याएर काम गर्नु कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँले सार्वजनिक समारोहमा उपस्थिति हुनुपर्नेछ व्यापार व्यवसायबाट लाभ हुन्छ कृषिबाट सामान्य लाभ हुने सम्भावना देखिएको छ मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँलाई यातायातको साधन वाहन मिल्नेछ पशु चौपायबाट लाभ हुनेछ यात्रा गर्दाखेरिमा आवश्यक अनुसारको यात्रा गर्नुपर्ने देखिएको छ राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला श्रोता हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीपुर चली ध्यान दोलखा भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिफल हुने बाचाका साथ आजको राशिफल अंशबाट म प्रति प्रसाद सापकोटा बिदा हुन्छु नमस्कार शुभ दिन
0: श्रोताबिन राशिफल अंश सुनिसक्नु भएको छ राशिफलमा आएका सन्देशले पक्कै पनि हामीलाई उत्साह प्रेरणा अनि नयाँ कामका लागि ऊर्जा फार्छ नै यसैले हामीले हाम्रो दैनिकीलाई अझै सुन्दर बनाउने प्रयत्न गरौं अब भने दोस्रो अंश लामा राशिफल रहेको छ लामा राशिफल लिएर आउँदै हुनुहुन्छ लामा गुरु डुक्पा लामा
4: सङ्गे छेदा छुक्की छुक्नाम ल ज्याज्यू

0: सेवा जले जलो पास्याउँदै मुडिस पात्र अनुसार लो वर्ग जोगको साथमा उपस्थित भइसकेको छु। म निराज लामा पाखरिन।
1: आज विक्रम सम्वत 2083 साउन 26 गते अगस्त 11 तारिक बुद्धिस्ट पात्र अनुसार आजको जोग यस प्रकार देखेको छ। आज धवा डुबा निर्गे 28 गते मुसनीमा र आजको जोग लासहरू जलाउनु हुँदैन। लासहरू मरेको मान्छेहरू जलाउने दिन राम्रो छैन, छेवर गरी केश खाने दिन राम्रो छैन। र आज मे अनि लुङ परेको छ। मे भनेको अग्नि, लुङ भनेको वायु। र आजको जुन सिउँ छ त्यसै गरी तपाईँले त्यसलाई पछाडि पार्नुहोस्। के पार्ने भन्दा पश्चिमलाई पछाडि पार्ने सायद गर्दा। आज नाकको प्रार्थना गर्नु भयो भने 3 बजेसम्म छ। बिहानबाट ठ्याक्क तपाईँ बिहान 3 बजेबाट बेलुका 3 बजेसम्म नाकको तिथि परेको छ।
0: देखिएको छ धर्मको तिथि धर्म गर्नुहोस्, पुण्य गर्नुहोस्, राम्रै हुनेछ। राङ्लो गाईवर्गको मित्रराज राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। काठलो बाघवर्गको मित्रराज राम्रो देखिएको छ, कुनै पनि बिघ्न बाधा छैन। ढुक्लो गजलवर्गको मित्रराज राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। ढुल्लो नागवर्गको मित्रराज लासा देखिएको छ, आयोजन राम्रै हुनेछ।
1: तालो घोडा वर्गको मित्र लास्छ, यहाँले गरेको गर्नु खोजेको कामहरू अत्यन्त सफल भएर जानेछ। लुक्लो भेड वर्गको मित्र आज मध्यम खालको दिन, यहाँले केही खर्च गर्नु पनि केही आमदानी आउने, अन्य बाधा नभएको देखिन्छ। चेलो भाद्र वर्गको मित्र आज सिसा भएकोले टाढा यात्रा आदि कारोबार व्यापार व्यवसाय त्यति लाभदायी नहुने देखेको छ। झ्यालो चरा वर्गको मित्रलाई पनि आज सिसा देखेकोले तपाईँको पनि त्यति राम्रो तिथि छैन। घर घरमा ठक्का ठुक्का झै झगड साथीभाइमा केही अप्ठ्यारो चोट पटक लाग्ने अनावश्यकको अप्ठ्यारो आइलाग्छ, अनि होसियर गर्नु भए राम्रो हुनेछ। खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो, यहाँले गरेको कामहरू अत्यन्तै सफल र प्राप्त हुने देखेको छ। फक्लो भन्जेल वर्गको मित्रलाई आज धर्मको तिथि, धर्म गर्नुहोस्, पुण्य कमाउनुहोस्, धर्मको साथमा अन्य कामहरू गर्नु भए साह्रै राम्रो हुने एकदम तपाईँको जोगले बताएको छ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोग तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरीयाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आ आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग हेरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिदेले फ्याफुल्ला। नमस्कार, सेवा, शुभ दिन।
2: श्रोताबिन, लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब पालो भएको छ दोलखा र दोलखा आसपासका ज्येष्ठ नागरिकहरूले गाउनु भएको लोक भजन सुन्ने। दोलखा गौरी शंकर खारे निवासी ज्येष्ठजन अनन्त बहादुर कुँवरको आवाजमा सजिएको यो निकै मिठापूर्ण श्लोक तपाईँका लागि छाड्दैछु।

0: ਕੇ ਸਰਨ ਜੇ ਗਲ ਦਸਨ ਪ੍ਰਭ ਕਰਨ ਛਲੀਲਾ ਉਨੈ ਕੋ ਸਲ ਬਾਈ ਨ ਦੁਰ ਪ੍ਰਭ ਦਿਸੇ ਯਰੁਕਾ ਕੁਨੈ ਕੋ
1: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनौलो बिहानीलाई सुनौलो बनाउनको लागि हामी ज्येष्ठ जनहरूका मुखारविन्दुबाट प्रस्तुत भएका मौलिक भजनहरू सुनाइरहेका छौं, मौलिक श्लोकहरू सुनाइरहेका छौं। श्लोकका पारखी हाम्रो धरोहर हाम्रा लोक संस्कृतिका उपासक आदरणीय ज्येष्ठ नागरिक अनन्त बहादुर कुँवरको यो श्लोक पछाडि अब भने दुलखा सैनिङ गाउँपालिका काटाकुटी निवासी आदरणीय ज्येष्ठजन हरिबहादुर कार्कीले गाउनु भएको यो निकै मर्मस्पर्शी श्लोक तपाईँलाई

होत जसै पैदाजी भरको गराए मैले चैतन्य पारे ससै चैतन्य हुन गए सकल जीव विद्यै स्वरूपमा पछि लागे जन्म गर्न ती वर्मले द्यैहरूमा फाँसी घरका बाहिर भित्र

श्रोताबिन कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। कार्यक्रम सुनौलो बिहानीलाई कार्यक्रम सुनौलो बिहानीमा हामीले नेपाली संस्कृतिका मूल विशेषताहरू पस्किरहेका छौँ। नेपाली संस्कृतिको प्राण हाम्रो मौलिक परम्पराहरू प्रस्तुत गरिरहेका छौँ। आदरणीय ज्येष्ठजन चुडामणि पोखरेल, ज्येष्ठजन हरिबहादुर कार्कीको आवाजमा सजिएको कालजयी श्लोक भजनहरू तपाईँलाई सम्प्रेषण गरिसक्यो। हामी सबैलाई थाहा छ, नेपाल एउटा बहुजाति बहुभाषी बहुसांस्कृतिक मुलुक हो। हामी यही संस्कारमा जन्मियौं हुर्क्यौं, यही संस्कारको रंगले रंगिएका छौं। त हामीलाई यिनी संस्कारहरूले मन छुन्छ। यही संस्कारले नयाँ उमङ्ग र ऊर्जा भरिरहेको हुन्छ। यिनी संस्कृतिका उपासक, हाम्रा धरोहर, लोक संस्कृतिका उत्प्रेरक आदरणीय ज्येष्ठ नागरिकहरूका मिठा मिठा भजन श्लोकहरू सधैँ राशिफल अंश लामा राशिफल यसै गरी रेडियो सैलुङबाट दिनभर प्रस्तुत हुने कार्यक्रम छ। आजलाई पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आगामी अंश यी र यस्तै प्रसङ्ग जोडेर फेरि पनि तपाईँसँग आउने नै छौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको यो अंशबाट छुट्टी माग्दै कार्यक्रमको अन्तिममा भीमेश्वर नगरपालिका वडा नम्बर 7 उखुबारी निवासी ज्येष्ठजन चित्र बहादुर खड्काले गाउनु भएको यो निकै मिठो श्लोक तपाईँलाई छाड्दै कार्यक्रमबाट हामी सम्पूर्ण कार्यक्रम टोली विदा माग्छौं।

गाउँमा केटीहरू छोरीहरू पर्ने सबले मोबाइल बोकिरहेका छन्, मोबाइलमा भर्छन्। जान बुवा जाए उहाँ गएर भन्दै चाँडो भन्छन्, सबैले भरिन्छन् त्यतिर। घुसाई कुण्डलमा बगे कि त्रिशुली भित्मा मिसिने खोला, तपाई हामीको मरिने चोला, माया नमर्नु होला। शुद्ध जल पनि बग्दछ मागमा तिजीमा, मन बग्छ सोरी तले, फेरि भेट होला भन्दी हौ तिमी पनि, देख्दै नयाँ चितले। हे भाइ हो मर्दछु मर्नलाई, चढ्दैन काल केही गरी मलाई, बाँच्ने उपाय भरसक समय गरूला, मर्ने निश्चय छँदैछ मरौला। नम्बरी हुँदैन रे क्या एकपल्ट चाहिँ। पापको डर रति भर नराखी तैले बुहारी हरि, सोही पाप अहिले प्रकट हुन गयो, त्यही पापले पमरी। लेखेको छु निन्द्राका वशमा सबै परि गए, सीता बाबु तैरोने, निन्द्राबाट बिउ पिकन सम्झेर बिहाल हुने। रामसित वनमा गएर बसेछन् रे, निन्द्रामा परिछन् रे, छक्क परिथिन्, झलास बिउँदा केही पनि छैन, झर्सङ्ग बिहाल भएर बसेछन् रे। रामले छोडेर हिँडेछन् रे, अब कहाँ जाने, निन्द्र वनको जङ्गलमा एक्लै परियो, माइमै केटागिरी त्यसो भनेको छ। पानीको पनेरो फुलबारी अँधेरो, गजुर बसाउन रह्यो, उठ न उठ सिलके दाजु हो, पूर्वै उजेलो भयो। अहि रातभरि सिलो भन्दाखेरि देवी भागवत कथा मृत सरी, विस्तार गर्छु अब देवीको महिमा अपार बुझानु, लीला उनैका सब। मक्खानी ताउली पासल पानी खाने अङ्करा,

0: अपना जीवन को समार नगरे आउँदै न जोवान फिरी भने आफूले उले भने हे बाबू पर्की तलाई सिपालु छ हान्छु बम तलाई हे मूर्ख तत्त्व सबै विचार बगबात गर्छ किन बारम्बार पत्ताला जाओस् अब स्वर्ग छाडी मर्नु छ तैले नै त पछाडि भने उसले धम्की दिन्छ।
1: सूचना सूचना सूचना
2: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाका लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपछे गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्मा लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्मा वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्याम बहादुर लामा धादिङ, विमल लामा धादिङ, सोमबहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोकबहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, घ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीमबहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्यालबो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसापानी, खेम्बो सोनाम

0: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोक्न कानून बनाउँदै सरकार। हडबन्दीका कारण 2000 फ्लाइट र घर घडीको स्वामित्व हस्तान्तरण रोकियो। ऋणका लागि साहुको नाममा दृष्टिबन्धक राखिएको बहुमूल्य जग्गा आफूहरूलाई जानकारी नै नदी अर्कै व्यक्तिको नाममा बिक्री गरिएको भन्दै पीड़ितहरूद्वारा आफूहरू ठगीमा परेको गुनासो। र दोलखाको एलुङ्ग्री हिमाल आरोहणको क्रममा हिम पहिरोमा परि बेपत्ता भएका 5 आरोहीको शव संकलन गरी परिवारको जिम्मा।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहसँग छिमेकी भारत र चीनका राजदूतले भेट गर्न भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटवार्तामा द्विपक्षीय सहकार्यको लागि विस्तृत छलफल भएको बताइएको छ। प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चीनका राजदूत झाङ माओमिङले छुट्टा छुट्टै भेटवार्ता गर्न भएको हो। भेटमा द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकासमा साझेदारीका विषयमा छलफल भएको बताइएको छ। प्रधानमन्त्री शाहले यसअघि कूटनीतिक अधिकारीहरूसँग सामूहिक भेट गर्नुभएको थियो। यो भेटलाई प्रधानमन्त्री शाहले छिमेकीसँगको सम्बन्धलाई नेपालको प्राथमिकतामा राखेको अर्थमा विश्लेषकहरूले हेर्नु भएको छ। संवैधानिक निकायका पदाधिकारीको दोहोरो सुविधा अङ्कुमा अङ्कुश लगाउने गरी विधेयक सदनमा अघि बढ़ेको छ। सरकारी सेवाबाट अवकाश भएर संवैधानिक निकायमा नियुक्ति लिएकाहरूले सम्बन्धित निकायबाट तलब सुविधाका अतिरिक्त पेन्सन र निवृत्ति भरण समेत लिएको विषय विवादित छ। त्यसलाई नियन्त्रण गर्ने गरी सरकारले प्रस्ताव गरेको विधेयक सदनमा प्रक्रियामा रहेको छ। साउन 14 प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दर्ता गराएको विधेयक 22 साउनमा प्रतिनिधि सभामा पेश भएको छ। सोमबार प्रधानमन्त्रीको तर्फबाट कानून मन्त्री सुविता गौतमले पेश गर्नुभएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा बहुमतले स्वीकृत गरेको छ। यसमा सांसदहरूले 72 घण्टामा संशोधन राख्न पाउने छन् भने त्यसपछि दफावार छलफल हुने बताइएको छ। जग्गाको हदबन्दी सम्बन्धी व्यवस्थाका कारण काठमाडौँ उपत्यका सहित विभिन्न क्षेत्रमा करिब 2000 फ्लाइट र घर तथा घडेरीको स्वामित्व हस्तान्तरण रोकिएको दावी गरिएको छ। रियल इस्टेट कम्पनीले किनेर विकास गरेका तथा बिक्रीका लागि सम्झौता भइसकेका सम्पत्ति समेत कानूनी अडचनका कारण खरिदकर्ताको नाममा पास हुन नसकेको नेपाल घर जग्गा आवास विकास महासंघका पूर्वाध्यक्ष बेसरात लोहानीले बताउनुभयो। 2076 भू अभिलेख सूचना व्यवस्थापन प्रणाली

0: भयो अनलाइन सिस्टममा लागू भएपछि हदबन्दी लाग्ने भन्यो अनि कारोबार रोकियो हामीले बेच्न पाएनौं खरिद गर्ने वा बैना दिएकालाई पनि पास गर्न सकेका छैनौं 2076 अघिसम्म रियल एस्टेट कम्पनीहरूलाई हदबन्दी नलाग्ने अभ्यासमा मालपोत कार्यालयबाट जग्गा पास हुने गरेको लोहनीको भनाइरहेको छ ऋणका लागि साहुको नाममा बन्दिक दृष्टिबन्धक राखिएको बहुमूल्य जग्गा आफूहरूलाई जानकारी नै नदिए अर्कैको व्यक्तिको नाममा बिक्री गरेको भन्दै पीड़ितले आफूहरू ठगीमा परेको गुनासो गर्नु भएको छ। पीड़ितहरूले हिजो जनकपुरधाममा पत्रकार सम्मेलन गरी घटनाको बारे सावधान दिनुहुँदै निष्पक्ष छानबिन तथा न्यायका लागि सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गर्नुभएको हो। धनुषाको विदेह नगरपालिका 9 ईटा हवा खरा हानिका बरुहु राउत अमातले घरैसी समस्याका कारण 2075 सालमा जनकपुर धाममा उपमहानगरपालिका 16 कपिलेश्वर निवासी 53 वर्षीय गोपाल शाहसँग ऋण लिनुभएको थियो। उहाँले 1,00,000 ऋणका लागि दुई पटक गरी देहा नगरपालिका स्थित आफ्नो नामको 46 कट्टा 6 धुर जग्गा दृष्टिबन्धक राख्नु भएको थियो। अमातले उक्त जग्गा धितोको रूपमा मात्र राखिएको र ऋण तिर्ने सहमति रहेको अवस्थामा आफूलाई कुनै जानकारी नदिई सो जग्गा अर्कै व्यक्ति रामबहादुर शाहको नाममा बिक्री गरिएको थाहा पाएपछि छाङ्गाबाट खसी जस्तै भएको दुखेसो पोख्नु भएको छ। त्यसबेला गोपालका बुबा ब्रह्मदेव शाहको नाममा 1 बिघा 14 धुर भन्दा बढ़ी र 10 कट्टा 3 धुर जग्गा गोपाल कार्की किशोरी शाहको नाममा दृष्टिबन्धक धितो राखिएको थियो। घरैसी समस्याका कारण ऋण लिन गोपालकै सल्लाह अनुसार उहाँको बुबा र काकाको नामको दृष्टिबन्धक राखिएको थियो। अमरले भन्नुभयो, तर हामीलाई थाहा नदी गोपाल र उहाँको परिवारको सदस्य मिलेर त्यही जग्गा अर्कै व्यक्तिलाई बिक्री गरेको थाहा पाएपछि ठगीमा परेको महसुस भयो। पश्चिमी कोलम्बियामा सोमबार गएको शताब्दीकै शक्तिशाली भूकम्पमा परि अहिलेसम्म कम्तीमा 132 जनाको मृत्यु भएको छ भने 570 जना घाइते हुनु भएको छ। शक्तिशाली भूकम्पका कारण विभिन्न शहरमा भवनहरू भत्किएका छन्, अस्पताल तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ र केही मानिस भग्नावशेषमा पुरिएका छन्। कोलम्बियाका नवनियुक्त राष्ट्रपति अबेलार्दो डेला एप्रोसले राष्ट्रिय आपतकालीन घोषणा गर्दै सरकारको पहिलो प्राथमिकता भग्नावशेषमा पुरिएका मानिसको उद्धार गर्नु रहेको बताउनुभयो। सामुदायिक वन दिवस 2083 अवसरमा दोलखाका उत्कृष्ट वनलाई पुरस्कार वितरण गरिएको छ। वन दिवसको अवसरमा गत आर्थिक वर्ष 2082-83 उत्कृष्ट हुन सफल जिल्लाका 3 वटा सामुदायिक र 3 वटा कविलेती वनलाई सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ र डिभिजन वन कार्यालय दोलखाले नगद पुरस्कार सहित सम्मान गरेको हो। यसै सन्दर्भमा हामीले पुरस्कार प्राप्त गर्ने केही वनका पदाधिकारीलाई वनलाई उत्कृष्ट बनाउनको लागि के गरिरहनु भएको छ भनेर सोधेका छौं।
1: पहिला सुख पाएको थियो, अहिले रुख एकदम टनमनो भएरै ढकाएको छ। त्यसरी लापरवाही गरेर कसैले काट्नु पाएको छैनन्। कोही कोही बेला मात्रै अहिले दाउराको त्यति उनी चाहने गर्दै पहिला चोरी चोरी लान्थे, अहिले त लगेको थियो उहीँ कुहेर बसेका छन्। अब हिउँदको ठन्डा महिनामा अलिअलि दाउरा देख्ने गरेका छौँ, कुहेर मरे सडेका लागि समर्थन गरेका छौँ।
2: यो घाँसको बिरुवा लगाएको छौँ अनि अमिसो प्रशस्त मात्रामा लगाएको छौँ। पशुपालनमा एकदम राम्रो भएको छ। वन कार्यालयबाट चाहिँ उहाँहरूले हामीले हौसला दिनुभएको हो। त्यो गरे बापत चाहिँ कसलाई हुने रहेछ भन्दा हामीले भयो त्यो अहिले हामीले फाइदा लियौँ। हामीले एकदम दुःखको बेलामा घाँसहरू प्रशस्त मात्रामा हुने, पशुपालनमा राम्रो, हाम्रो पेसा कृषि भएको कारणले गर्दाखेरि अनि हामीले त्यसबाट निकै राम्रो फाइदा भएको छ। त्यसबाट चाहिँ हामी धेरै खुसी छौँ।
3: मेरो नाम अम्बर बहादुर थापा, म छरछरे पाएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष। मलाई खुसी लाग्यो, डिभिजन वनको सहयोगले मैले धेरै काम गरेको छु। संरक्षण वनको विषयमा म पुरा आस्था छु। 10% पालिकाले र 10% केन्द्रमा मैले कर बुझाएको छु।
4: संगीता भुजेल, सैलुङ 5 काटाकोटी। रमाइलो, खुसी लाग्यो। घाँसहरू काट्छौँ अनि फल बिरुवाहरू पनि ल्याएका छौँ। अलि राम्रो ठाउँमा पनि छ, कपलेटी वन नि राम्रो पनि छ, फल बिरुवाहरू पनि ल्याएको ठाउँमा राम्रै छ। जे होस्,
5: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
6: सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
6: हेर हेर यिनका मोटा बुद्धि,

0: मंदिर खान पंच शिवचायुंत माची भूमि नेपाल ड्राइविंग ट्रेनिंग सेंटर जाने मारी कार मोटरसाइकल स्कूटर सीखने
1: हो तरी दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
2: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
2: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
5: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको एलुङरी हिमाल आरोहणका क्रममा हिम पहिरोमा परि बेपत्ता भएका 5 आरोहीको शव संकलन गरी परिवारको जिम्मा लगाइएको छ। गत कार्तिक 17 गते हिम पहिरोमा परि बेपत्ता भएका 5 आरोही तथा गाइडहरूको शव हेलिकप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार हिजो बिहान मौसम खुलेपछि एलुङरी हिटबाट 7 पटकको प्रयासमा ती शवहरू निकालिएको हो। निकै जोखिमपूर्ण अवस्थाबाट शव संकलन भए पछि पुनः मौसम खराब भएपछि सबै शव रोलवालिङको नागाउँमा राखिएको थियो। हिजो मौसम खुलेपछि नाबाट हेलिकप्टर मार्फत काठमाडौँ लगिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो। संकलन भएका 5 शवहरूमा नेपाली पद प्रदर्शक दोलखाको गौरी शंकर गाउँपालिका नम्बर 9 पदम तमाङ र सोलु खुम्बोको म्यापे दुधकुण्डा गाउँपालिका 5 मेरे कार्की रहनु भएको छ। संकलन भएका ती विदेशी र 1 पद प्रदर्शकको शव काठमाडौँ लगेर परिवारको जिम्मा लगाइएको र दोलखाका पद प्रदर्शक तपाईँको शव चरीकोटमा पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको दोलखा प्रहरीले जनाएको छ। दोलखामा गत आर्थिक वर्ष 12,560 जनाको राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको छ। जिल्लामा गत आर्थिक वर्ष 2082-83 6,577 जना पुरूष र 5,983 जना महिला गरी 12,560 जनाको राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। दोलखामा सामुदायिक वन दिवस 2083 विभिन्न कार्यक्रम गरी मनाइएको छ। वन दिवसको अवसरमा जिल्लामा गत आर्थिक वर्ष 2082-83 उत्कृष्ट हुन सफल 3 सामुदायिक वन र 3 कबिलेती वनलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाका अध्यक्ष जगन्नाथ बस्नेत जिल्लामा वनको अवस्था लगायतको बारेमा जानकारी गराउनु भएको थियो। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाको आयोजना र डिभिजन वन कार्यालय दोलखाको समन्वयमा भएको कार्यक्रममा कालिङचो गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी, मेलुङ गाउँपालिकाका अध्यक्ष हीरा कुमार तमाङ, उपाध्यक्ष गायत्री आचार्य, डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल कुमार रेग्मी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो। चरीकोट जिरी सड़क खण्ड अन्तर्गत जिरीको कलङमा भाँसिएर अवरूद्ध बनेको सड़क मरमत गरिएको छ। सड़क रिभिजन कार्यालय दोलखाले बिग्रिएको सड़क मरमत गरी यातायात सेवा सञ्चालनमा सहजता गरिएको जनाएको छ। सड़क रिभिजन कार्यालयले आवश्यक जनशक्ति र उपकरण परिचालन गरी भाँसिएको भागमा मरमत गरेको हो। सड़क सञ्चालनमा आएपछि अलपत्र परेका सवारी साधनहरू गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय दोलखाले जनाएको छ। सिन्धुली को प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कमलामाईमा भक्तजनको सुविधालाई लक्षित गर्दै 22 धारा निर्माण गरिएको छ। उक्त धाराको निर्माण सम्पन्न भएसँगै औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। कमलामाई मन्दिर परिसरमा निर्माण गरिएको कलात्मक धाराको कृषि विकास बैंक लिमिटेड सिन्धुली शाखाका प्रबन्धक खेमराज काफ्लेले उद्घाटन गर्नुभएको थियो। मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा काफ्लेले धार्मिक स्थलको विकास र संरक्षणको लागि सरकारी तथा निजी क्षेत्रबाट सहकारी आवश्यक रहेको बताउनु भएको छ। काभ्रेको पनौती नगरपालिकामा खानीजन्य सामग्रीको निकासी निर्माण सामग्रीमा लगाइएको दोहोरो शुल्कलाई लिएर टिफर व्यवसायी र नगरपालिका नेतृत्वबीच असहमति बढ़ेको छ। खानीबाट निस्कने सामग्रीमा स्रोत उपयोग शुल्क लिइसकेपछि सोही सामग्री बोक्ने सवारीका साधनबाट पुनः पूर्वाधार उपयोग शुल्क लिन लगाइएको भन्दै व्यवसायीहरूले निर्णय फिर्ता लिन माग गरेका हुन्। बागमती टिफर व्यवसायी संघले नगरपालिकालाई यस विषयमा पटक पटक पत्रचार गर्दै व्यवसायीमाथि थप आर्थिक भार नथप्न आग्रह गरेको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापी रेखा नेपालको पश्चिम भूभागमा सरदर भन्दा केही र उत्तर नेपालमा नजिक तथा पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल तथा मधेस प्रदेशमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी बागमती गण्डकी कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोक्न कानून बनाउँदै सरकार। हडबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो। ऋणका लागि साहुको नाममा दृष्टिबन्धक राखिएको बहुमूल्य जग्गा आफूहरूलाई जानकारी नै नदी अर्कै व्यक्तिको नाममा बिक्री गरिएको भन्दै पीड़ितहरूद्वारा आफूहरू ठगिएको गुनासो। र दोलखाको एलुम्री हिमाल आरोहणको क्रममा हिम पहिरोमा परि बेपत्ता भएका 5 आरोहीको शव संकलन गरी परिवारको जिम्मा। अवस्थ सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले न

0: भाई ने क्या करनी होला बने इसलो व्यापार व्यवसाय करूं बने अली कच्ची खर्चे को पनी जो गरी को ठीं सामान नी ना कानूनडा उजाने न सकी ने बो यो समय ले आमिले गरी खाने न दी ने भाई बने हमरो भाग्य ना ये स्टो की समय ये स्टो
1: पारे पनी क्यों न तुझे सब पक्ष हुआ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरी सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: पनि हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9810 68595 र 0949 421 542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9510 68590 पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौ
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन् गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवारलाई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510 66165 9510 66165
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

सूर्य उस्तै धड़कन उस्तै धरती उस्तै आकाश उस्तै चूत उस्तै रगत उस्तै आखिर मान्छे मान्छेमा किन फरक छ र

0: manche und manche, manche mal jene Products haben.
1: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
1: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
2: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
1: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
2: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
1: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
2: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौं।

0: Extreme energy drink.
1: यो रेडियो सैरुङको समय सूचक हो।
2: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अर्खाबाट छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल साउन महिनाको 26 गते मंगलबार आज प्रकाशित पत्र पत्रिकाले सिङ्नेवकीसँग सहकार्य प्राथमिकता संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोक्न कानून बनाउँदै सरकार हदबन्दीका कारण रोकियो 2000 फ्लाइट घर घडेरीको स्वामित्व हस्तान्तरण 4 दशक नयाँ कानून जरिवाना 100 गुणासम्म बढ़ाइदै पीड़ितको गुनासो दृष्टिबन्धक राखिएको बहुमूल्य जग्गा सहुले जानकारी नदी बेचिदिए लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। छिमेकीसँग सहकार्य प्राथमिकता। प्रधानमन्त्री बालेन्द्र शाहसँग छिमेकी भारत र चीनका राजदूतले भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सोमबार भएको भेटवार्तामा द्विपक्षीय सहकार्यको लागि विस्तृत छलफल भएको बताइएको छ। प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले, नेपालका लागि चीनका राजदूत झाङ माओमिङले छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको हो। भेटमा द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकासमा साझेदारीका विषयमा छलफल भयो। प्रधानमन्त्री शाहले यसअघि कूटनीतिक अधिकारीहरूलाई सामूहिक भेट गर्नुभएको थियो। यो भेटलाई प्रधानमन्त्री शाहले छिमेकी संघको सम्बन्धलाई नेपालको प्राथमिकतामा राखेको अर्थमा हेरिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। हदबन्दीका कारण रोकियो 2000 फ्लाइटका घर र घडेरीको स्वामित्व हस्तान्तरण। जग्गाको हदबन्दी सम्बन्धी व्यवस्थाका कारण काठमाडौँ उपत्यका सहित विभिन्न क्षेत्रमा करिब 2000 फ्लाइट घर तथा घडेरीको स्वामित्व हस्तान्तरण रोकिएको दावी गरिएको छ। रियल एस्टेट कम्पनीले किनेर विकास गरेका तथा बिक्रीको लागि सम्झौता भइसकेका सम्पत्ति समेत कानूनी अडचनका कारण खरिदकर्ताको नाममा पास हुन नसकेको नेपाल घर जग्गा आवास विकास महासंघका पूर्वाध्यक्ष वेशराज लोहनीले बताउनुभयो। 2076मा भू अभिलेख सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएपछि सरकारले तोकिएको हदबन्दी भन्दा बढ़ी जग्गा खरिद बिक्रीको लागि रोकिएको भन्दै महासंघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा लोहनीले गुनासो गर्नुभयो। रियल एस्टेटलाई हदबन्दी लाग्दैन भनेर 2076 सालमा मालपत कार्यालयहरूमा एउटै लिखतमा 50 रोपनीसम्म जग्गा खरिद बिक्री हुन्थ्यो। उदाहरणको लागि ए भन्ने रियल इस्टेट कम्पनी छ भने त्यो कम्पनीले 50 रोपनी जग्गा एकैचोटि किन्ने र बिक्री गर्न पाउँथ्यो। उहाँले भन्नुभयो, अनलाइन सिस्टम लागू भएपछि हदबन्दी लाग्ने भनियो अनि कारोबार रोकियो। हामीले बेच्न पाएनौ, खरिद गर्ने वा बैना दिएकालाई पनि पास गर्न सकेनौ। यो खबर आज कान्तिपुरले लेखेको छ। संवैधानिक पदाधिकारीको दोहोरो सुविधा रोक्न कानून बनाउँदै सरकार। संवैधानिक निकायका पदाधिकारीको दोहोरो सुविधामा अंकुश लगाउने गरी विधेयक सदनमा अघि बढ़ेको छ। सरकारी सेवाबाट अवकाश भएर संवैधानिक निकायमा नियुक्ति लिएकाहरूले सम्बन्धित निकायबाट तलब सुविधाका अतिरिक्त पेन्सन समेत लिएको विषय विवादी छ। त्यसलाई नियन्त्रण गर्ने गरी सरकारले प्रस्ताव गरेको विधेयक सदनमा प्रक्रियामा गएको छ। साउन 14 प्रधानमन्त्री शाह को तर्फबाट प्रतिनिधि सभामा दर्ता गराइएको विधेयक 22 साउनमा प्रतिनिधि सभामा पेश भएको छ। सोमबार प्रधानमन्त्रीको तर्फबाट कानून मन्त्री सुविता गौतमले पेश गरेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यसमा सांसदहरूले 72 घण्टामा संशोधन गर्न पाउने छन् भने त्यसको दफावार छलफल शुरू हुनेछ। अहिले संवैधानिक निकायमा कार्यरत अधिकांश पदाधिकारीले दोहोरो सुविधा लिइरहेका छन्। यसले व्यक्तिलाई अतिरिक्त लाभ र राज्यलाई व्ययभार थपिएको छ। दोहोरो सुविधा कटौती गर्ने व्यवस्था कायम गर्दा सरकारको व्ययभार कम हुने दावी छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। 4 दशकपछि नयाँ खाने कानून, जरिवाना 100 गुणासम्म बढ़दै। सरकारले अनुमति नदी कुनै पनि खाने खनिज पदार्थ अवशेषन वा उत्खनन गरे 1 करोड़ रूपियाँसम्म जरिवाना लगाउने प्रावधान समेट्दै खाने तथा खनिज पदार्थ ऐन संशोधन तयारी गरेको छ। सरकारले 4 दशकपछि खाने तथा खनिज पदार्थ ऐन संशोधन

गर्नेछ। यस ऐनले संघीय प्रणाली अनुसार संघ प्रदेश र स्थानीय तहको भूमिका समन्वय र अधिकार स्पष्ट गर्नेछ। खनिज पदार्थ संरक्षण अवेशन तथा उत्खनन प्रक्रिया पारदर्शी प्रतिस्पर्धात्मक र सहज बन्नेछ। यो खबर आज अनलाइन खबरले लेखेको छ। पीड़ितको गुनासो, दृष्टिबन्धक राखिएको बहुमूल्य जग्गा साहूले जानकारी नदी बेचिदिए। ऋणका लागि साहूको नाममा दृष्टिबन्धक राखिएको बहुमूल्य जग्गा आफूहरूलाई जानकारी नै नदिए अर्कै व्यक्तिको नाममा बिक्री गरिएको भन्दै पीड़ितले आफूहरू ठगीमा परेको गुनासो गरेका छन्। पीड़ितहरूले हिजो जनकपुरमा पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक दिँदै निष्पक्ष छानबिन तथा न्यायका लागि सम्बन्धित निकायसँग पहल गर्न आग्रह गरेका छन्। धनुषाको विदेह नगरपालिका 9 इट हवा खरा बहुरू राउत अमातले घरेसी समस्याका कारण 2075 सालमा जनकपुर धाम उपमहानगरपालिका 16 कपिलेश्वर निवासी 53 वर्षीय गोपाल शाहसँग ऋण लिनु भएको थियो। उहाँका अनुसार 1,00,000 ऋणका लागि दुई पटक गरी विदेह नगरपालिका स्थित आफ्नो नामको 46 कट्टा र 6 धुर जग्गा दृष्टिबन्धक राख्नु भएको थियो। अमातले उक्त जग्गा दितोको रूपमा मात्र राखिएको र ऋण तिर्ने सहमति रहेको अवस्थामा आफूलाई कुनै जानकारी नदी सो जग्गा अर्कै व्यक्ति व्यक्ति रामबहादुर शाहको नाममा बिक्री गरिएको थाहा पाएपछि आफू छाकाबाट खसे जस्तै भएको दुःखै सो पोख्नुभयो। यो खबर आज रातोपाटीले लेखेको छ। कोलम्बियामा भूकम्प अपडेट, मृत्यु हुनेको संख्या 132 नाग्यो। पश्चिम कोलम्बियामा सोमबार गएको यस शताब्दीकै शक्तिशाली भूकम्पमा परि अहिलेसम्म कम्तीमा 132 जनाको मृत्यु भएको छ भने 570 जना घाइते हुनु भएको छ। शक्तिशाली भूकम्पका कारण विभिन्न शहरमा भवनहरू भत्किएका छन्, अस्पताल तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ र केही मानिसहरू भग्नशेषमा पुरिएको बीबीसीले जनाएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको एलुङ्री हिमाल आरोहणको क्रममा हिम पहिरोमा परिवेपत्ता भएका 5 आरोहीको शव संकलन गरी परिवारको जिम्मा लगाइएको छ। गत कार्तिक 17 गतेको हिम पहिरोमा परिवेपत्ता भएका 5 आरोही तथा गाइडको शव हेलिकप्टर मार्फत उत्तर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार अस्ति बिहान मौसम खुलेपछि एलुङ्रीबाट 7 पटकको प्रयासमा ती शवहरू संकलन गरी आफन्तलाई बुझाइएको हो। दोलखामा गत आर्थिक वर्ष 12,560 जनाको राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको छ। जिल्लामा गत आर्थिक वर्ष 2082-83 6,577 जना पुरूष र 5,983 जना महिला गरी 12,560 जनाको राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। दोलखाको सदरमुकाम चरिकोटमा सामुदायिक वन दिवस 2083 विभिन्न कार्यक्रम गरी मनाइएको छ। वन दिवसको अवसरमा जिल्लामा गत आर्थिक वर्ष 2082-83 उत्कृष्ट हुन सफल 3 सामुदायिक वन र 3 कबुलेती वनलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाका अध्यक्ष जगन्नाथ बस्नेतले जिल्लामा वनको अवस्था लगायतको बारेमा जानकारी गराउनु भएको थियो। सिन्धुलीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कमलामाईमा भक्तजनको सुविधालाई लक्षित गर्दै 22 धारा निर्माण गरिएको छ। उक्त धाराको निर्माण सम्पन्न भएसँगै औपचारिक रूपमा सञ्चालन ल्याइएको छ। कमलामाई मन्दिर परिसरमा निर्माण गरिएको कलात्मक धाराको कृषि विकास बैंक लिमिटेड सिन्धुली शाखाका प्रबन्धक खेमराज काफ्रेले उद्घाटन गर्नुभएको हो। काभ्रेको पनौती नगरपालिकामा खानीजन्य सामग्रीको निकासी, निर्माण सामग्रीमा ल्याइएको दोहोरो शुल्कलाई लिएर टिप्पर व्यवसायी र नगरपालिकाका नेतृत्वबीच असमझदारी बढ़ेको छ। खानीबाट निस्कने सामग्रीमा स्रोत उपयोग शुल्क लिइसकेपछि सोही सामग्री बोक्ने सवारी साधनबाट पुनः पूर्वाधार उपयोग शुल्क लिन लागि भन्दै व्यवसायीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखाका आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामे भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: 大都开过，你也不你说你啥，也不哩，莫来男的哥们老家玩呢。
1: 啊，不这个男的哥们呢？男的哥们为哪不？今天这比赛咱们老家那块儿怎么
0: 样？哦，家在天门大呢。
1: 家天门呢？那不家输了的呀？
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841577069।
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिप्यो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
5: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।
9: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलाखा किबी जोन रामेछापका विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845484117 9845555062 0485405562 र 0494211130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप मन्थली।
10: अरे यही थियो त कहाँ सरे आजकल
9: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
10: के हुनु नि अभि मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ तर कहीँ देख्दिन अन्तै सरेछ कि क्या हो
9: नि रमा चरी घ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
10: ए मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
9: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
10: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
11: जागिर खाने मौका त आएको थियो नि,
12: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
11: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
12: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि होइन त?
13: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
13: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
9: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
1: आर्थिक वर्ष 2082-83 को चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
0: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्म।
1: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति एक एक, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिकाको कार्यालय भेडपु दोलखा। छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नुपर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
2: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
5: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलानचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
6: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-59-88, पलानचोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
8: Entertaining the nation. Shivam Cement. Quality ko mamlama. No compromise.

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: The Rising Star.
3: Rising Star?
2: Rising Star?
4: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649, दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
8: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सांस्कृतिक र धार्मिक महत्व राख्ने धारा पाथी पौवा र धार्मिक स्थल हाम्रा अमूल्य महत्व र पहिचानका आधार स्तम्भ हुन्। यिनीहरूको संरक्षण र सम्बर्धनमा सबै क्षेत्र र निकायले पहल शुरू गरौं।
1: सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणका लागि रेडियो सैलुङको अभियान।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याकी कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसी झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
2: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
0: भारततर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडुबाटो चरीकोट।

0: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर।

दावा तामाङ, सम्पर्क मोबाइल नम्बर 9844-000-844, 9848-73-107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर, भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98 44 059 29 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98 44 30 02 82।
6: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
7: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ, अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन।
6: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
7: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
6: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 98 44 21 24 35 र 01 43 71 4 47। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्परामा बसिएको छाम ढुबा न्याम्बा गुफा

0: यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
1: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपछे गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्म वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्याम बहादुर लामा धादिङ, विमल लामा धादिङ, सोम बहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोक बहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, घ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीम बहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्यालबो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसोपानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
0: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।

0: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
1: होइन साईलाई दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-89-6-77। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।

0: ख्याल राख्नुस्। तपाईं स्वस्थ हुनु तपाईंले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईंले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईंको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
6: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: होइन, के एकले गुनगुन गरिरहेको?
6: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भयो त, लगेर पाले भइगयो नि?
6: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए, दुर्गायन राजस्थाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू: यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
7: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आए पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
8: होइन, के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
9: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के लाग्यो भने,
8: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टील का भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
9: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडल का कुर्सी टेबल एसपीएल का सबै प्लास्टिक का बाटा बाल्टिन लगायत भाड़ा सुफत मूल्य में उपलब्ध कराउँछ नि।
8: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजे को वर्षौं पुरानो पसल होइन र पनि।
9: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
10: यो रेडियो सैलुङको समय सूचक हो।
11: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: सांस्कृतिक र धार्मिक महत्व राख्ने धारा पाटी पौवा र धार्मिक स्थल हाम्रा अमूल्य महत्व र पहिचानका आधार स्तम्भ हुन्। यिनीहरूको संरक्षण र सम्बर्द्धनमा सबै क्षेत्र र निकायले पहल शुरू गरौं।
2: सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणका लागि रेडियो सैलुङको अभियान।
3: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
4: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
11: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
10: त्यहाँ चाहिँ के हुन्छ नि?
11: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
12: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
13: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
10: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
14: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
15: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
16: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत

0: Siliconia. Extreme energy drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा। कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 98-45-48-117, 98-45-55-562, 048-45-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, रामेछाप, मन्थली।
2: अरे यही थियो त, कहाँ सरे छ आजकल?
1: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या
1: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी, सामुदायिक अस्पतालको अगाडि, चरीकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आफै नै जागिर खाने मौका त आको थियो नि तर
1: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
5: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना
6: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ
5: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय

0: साथी ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
1: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सर्सोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: She is suffering from a traumatic amnesia.

0: एहे, आज त साँची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851187806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: The Rising Star.
5: Rising Star?
4: Rising Star?
6: Yes, the Rising Star School.
7: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
6: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
7: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
6: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
8: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
9: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
10: अविनाश, तिमी किन निराश छौ त?
11: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
10: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
5: रेडियो सैलुङको समय सूचक हो।
9: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: हाम्रा चेलीबेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
2: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्।
1: त्यसैले सतर्क हुनुहोस्।
2: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभै नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
3: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
5: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
4: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
6: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
4: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
7: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
6: हाम्रा सेवा तथा सुविधाहरू,
4: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9808-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको, अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौं भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
5: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, सीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
4: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
5: थप जानकारीका लागि विष्णु अधिकारी, सम्पर्क नम्बर 98 41 87 09, पान पसल साडो बाटो चरीकोट।
6: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
7: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु, बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ, अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन।
6: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
7: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
6: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा वायु देवताको पूजा पाठ गर्नु परेमा नवग्रह शान्ति गर्नु परेमा र

0: प्रति बनाए पनि हुँदैन, के भएको होला यो कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेम पछे गुफा बस्ने लामा गुरुजीहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्म वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्याम बहादुर लामा धादिङ, विमल लामा धादिङ, सोम बहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोक बहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जीत बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, ढ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीम बहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसोपानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
2: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँ रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
2: होसियार हुनुहोस्, जाँ रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँ रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
2: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन,

0: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
0: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ट जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हार्ट जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालुखोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू, यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।

0: Extreme energy drink.
1: यो रेडियो सैयुङको समय सूचक हो।
2: यति बेला मध्याह्नको 12 बजेको छ।

0: हाम्रा चेलीबेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
1: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्।
0: त्यसैले सतर्क हुनुहोस्।
1: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभै नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
2: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै वज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह्न 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
2: हो पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको

0: मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
5: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841570069।
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841570069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
13: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेश थापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस

कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845848117 9845555062 0485450562 र 0494211130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई, रामेछाप, मन्थली।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफे कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानो? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बजर खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्न 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरियो।

0: कार्य सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलाखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845484117 9845555062 0485545562 र 0494211130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई, रामेछाप, मन्थली।
1: अरे यही थियो त, कहाँ सरेज आजकल?
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
1: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
1: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814, मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफैले जागिर खाने मौका त आएको थियो नि, तर
3: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
1: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816308307।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
0: मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
6: आर्थिक वर्ष 2082/83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानिमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
0: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: आवश्यक कागजातहरू सकल नागरिकता र छायाप्रति 1-1, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेक बुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई, प्रमुख प्रशासकीय अधिकृत, मेलुङ गाउँपालिकाको कार्यालय, भेडपु, दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
8: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साथी नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ कलाचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ,
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: The Rising Star.
7: Rising Star?
6: Rising Star?
8: Yes, the Rising Star School.
6: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
8: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
6: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
8: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
9: यो रेडियो सैलुङको समय सूचक हो।

अपराह 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखाको भेमेश्वर नगरपालिकाद्वारा चालू आर्थिक वर्षको लागि रासायनिक मल बिक्री वितरण गर्न 9 वटा सहकारी संस्थालाई सिफारिश। कालिङचोक दर्शन लिमिटेड कम्पनी गत वर्ष 7,63,00,000 भन्दा बढ़ी नाफामा। लगायतका स्थानीय प्रसंग सहित भाद्र 23 र 24 गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रोत सम्बन्धी वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्न उचित हुने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गत भदौ 23 र 24 गते भएको आन्दोलन र घटनाका कारण जलेका श्रेष्ठा सम्बन्धमा वैकल्पिक स्रोतबाट प्रमाणीकरण गर्न उचित हुने बताउनु भएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्री वाग्लेले जेएनजी आन्दोलनको क्रममा जलेका श्रेष्ठा वैकल्पिक स्रोतहरूबाट उत्खनन रुजु र प्रमाणीकरण गर्नु नै वैज्ञानिक बाटो भएको बताउनु भएको हो। धेरै क्षतिका कार्यालयहरूमा स्थलगत अनुगमन गरी विशेष निगरानीमा राख्नुपर्ने उहाँले बताउनु भएको छ। उहाँले भदौ 23 र 24 गतेका घटनामा फरक फरक बुझाई रहे पनि काबू बाहिरको परिस्थितिका रूपमा आफूले बुझेको उल्लेख गर्नु भएको छ। यस्ता घटनालाई मध्यनजर गर्दै कागजातको डिजिटलाइजेशनमा सरकारले जोड़ दिनु पर्ने उहाँको भनाई छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला आगामी श्रावण 29 गते आयोजना गरिएको विशेष भेलामा सहभागी हुने हुनुभएको छ। डाक्टर कोइरालाका स्वर्गीय सचिव दिनेश चन्द्र थपलियाका अनुसार नेता कोइरालाले उक्त भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। पछिल्लो समय कांग्रेसभित्र वैधानिकता र नेतृत्वको विषयलाई लिएर विभिन्न बहस भइरहेका बेला आयोजना हुन लागेको भेलामा डाक्टर कोइराला सहभागी हुन लाग्नु भएको हो। भेलाका सम्बन्धमा बाहिर आएका आशंकाहरूलाई स्पष्ट पार्नुहुँदै स्वर्गीय सचिव थपलियाले यो कुनै पार्टी विभाजनको लागि नभएको समेत बताउनु भएको हो। यो भेला पार्टीको विभाजन गर्नको लागि आयोजना गरिएको होइन। थपलियाले भन्नुभयो डाक्टर शेखर कोइरालाले उद्घाटन समारोहमा सहभागी भएर पार्टी एकताकै लागि विशेष आह्वान गर्नुहुनेछ। श्रम संस्कृति पार्टीका सांसद हर्का राज राईले देशमा व्याप्त व्यथिति भ्रष्टाचार र दण्डहीनताको अन्त्यका लागि अपराधीहरूलाई सार्वजनिक रूपमा कुरा हान्ने कानून बनाउनु पर्ने प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद राईले विद्यमान कानूनी प्रक्रिया झन्झटिलो र सेटिङमा चल्ने गरेको भन्नुहुँदै कड़ा सजायको व्यवस्था गर्न माग गर्नुभएको हो। सांसद राईले संसदमा बोल्नुहुँदै अपराधीहरूलाई समात्ने छानबिन गर्ने र फेरि सेटिङमा छाड्ने प्रवृत्तिले देश बर्बाद भएको बताउनु भएको छ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनमा एक पुरूषको शव भेटिएको सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिनुभयो। शव भेटिएको स्थान नजिकै बाघ पनि रहेकाले हात्ती प्रयोग गरी बाघ धपाएर शव नियन्त्रणमा लिने काम भइरहेको उहाँले बताउनु भएको छ। मृतकको पहिचान हुन बाँकी रहेको छ। रौतहटको लाल बकैया नदीमा नुहाउन गएका 3 बालबालिका पानीमा डुबेर बेपत्ता हुन भएको छ। रौतहटको देवाही गोनाही नगरपालिका 2 लक्ष्मी निया स्थित लाल बकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका डुबेर बेपत्ता हुनु भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा सोही ठाउँका शेखर अहमरे आलमका 10 वर्षीय छोरा मोहम्मद रहमतुल्लाह शेख खुर्शेक दीका 10 वर्षीय छोरी रोशन खातुन र शेख

ओसी खतरीका 10 वर्षीय छोरी सबतम खातुन रहनु भएको छ। उहाँहरू मंगलबार दिउँसो करिब 2 बजे नदीमा नुहाउन पस्नु भएको बेला डुबेर बेपत्ता हुनु भएको स्थानीयले बताउनु भएको छ। उहाँहरू बेपत्ता भएको खबर प्राप्त हुन साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अहिले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ।

नेपाल विद्युत प्राधिकरणले समयमा नै विद्युत महसुल चुक्ता नगरेका उपभोक्ताहरूको विद्युत नै कटौती गरिदिने अभियान थालेको छ। विद्युतीय महसुलको मोटो रकम उठ्न बाँकी रहेकाले महसुल नतिरेमा विद्युत नै काटिदिने र तिरेपछि मात्रै विद्युत जडान गर्ने अभियान तीव्रताका साथ शुरू गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई समयमै विद्युत महसुल चुक्ता नगरेका उपभोक्ताहरूको विद्युत नै कटौती गरिदिने कुरा कस्तो लाग्यो भनेर सोधेका छौं।

0: भुवानी थापा उहाँहरूको लागि त उहाँहरूले ठिकै गर्नुभएको नि बत्ती पनि हामीलाई बाल्नु पर्ने पैसा तिर्न सक्ने तर नहुने त अब मारै पर्ने
1: मेरो नाम जगदादेव तामाङ हो पहिलो सुरुमा बिजुली बालिसकेपछि पैसा तिर्नु पर्यो अहिलेसम्म कोही 25,000, 30,000, 40,000 हुनेसम्म पैसा अनि त्यो कालो सूचीमा राख्नु परेन लाइन काट्नु परेन त्यहाँबाट कालो सूचीमा राख्नु पर्यो नदिने राख्नु परेन त
2: मेरो नाम चाहिँ देवकी पाण्डे हो अब जनताको चाहिँ समस्या नै हो हुन चाहिँ तर जनताको समस्या हुँदाहुँदै पनि अब त्यो सरकारलाई तिर्न पनि करमा चाहिँ फेरि त्यो तिर्नेले पनि राजस्व नतिर्नु भनेको आखिर नेपालको विकासमा आउने पैसा नै कटौती हुन्छ भन्ने लाग्छ मलाई चाहिँ अब बिजुली पानी जुन जुन क्षेत्रमा सरकारी अफिसहरू छन् तीमा चाहिँ अब हामीले तिर्न पर्ने ठाउँमा चाहिँ कर चाहिँ सबै क्षेत्रमा तिर्नुपर्छ भन्ने हो मेरो चाहिँ मलाई त्यो आज पो तिरेन एक दिन त उसले तिर्छन् नि त्यो चाहे जो कोही भए पनि उसले तिर्न पनि पर्छ तिर्ने भएपछि एक दिन तिर्छन् भने उनीहरूले कालो सूचीमा राखेर हरेक क्षेत्रमा चाहिँ बन्देज गराउन
3: पाइँदैन कालो सूचीमा त अब कुनैले तिर्नु सक्दैन आधी कम हुन्छ अनि तिर्नु नसकेपछि त अब 2-4 महिना अब वर्ष दिनसम्म त उनीहरूले दिनु पर्यो नि छुटकार दिनु हुँदैन त अब आमदानी हुनेले त तिर्छ अब सबै कुरो महँगी छ यस्तो अनि कुनैले तिर्नु सक्दैन आमदानी हुनेले त तिर्नु सकिरहेको छ नि कालो सूचीमा त राख्ने भएन नि त्यो त कालो सूचीमा राखेर त अब सबै गत बर्बादै हुँदैन त अब हुनेले तिर्छ नहुनेले कहाँबाट तिर्नु
4: अब स्थानीय प्रसंगहरू दोलखाको भेमेश्वर नगरपालिकाले रासायनिक मल बिक्री वितरण गर्नको लागि 9 सहकारी संस्थालाई सिफारिश गरेको छ नगरपालिका क्षेत्रभित्र आर्थिक वर्ष 2083-84 लागि रासायनिक मल बिक्री वितरण गर्नको लागि 9 सहकारी संस्थाहरूलाई सिफारिश गरिएको नगरपालिकाले जनाएको छ नगरपालिकाले वडा नम्बर 2 रहेको सिंहवन कृषि सहकारी संस्था वडा नम्बर 3 रहेको जुनतारा कृषि सहकारी संस्था वडा नम्बर 6 रहेको पौरखी कृषि सहकारी संस्था वडा नम्बर 4 रहेको जिलु साना किसान कृषि सहकारी संस्था र सूर्यदय चरिकोट बहुद्देश्य सहकारी संस्था वडा नम्बर 7 रहेको समाज सेवा साना किसान कृषि सहकारी संस्था वडा नम्बर 7 रहेको लाकुरी साना किसान कृषि सहकारी संस्था वडा नम्बर 9 रहेका सेती चन्द्र भूमि प्राङ्गरिक कृषि सहकारी संस्था अनमोल कृषि सहकारी संस्थालाई मल बिक्री वितरणको लागि सिफारिश गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ उक्त सहकारी संस्थाहरूलाई अनुदानको रासायनिक मल वितरण व्यवस्थापन कार्यविधि 2082 अनुसार स्थानीय तह मल वितरण व्यवस्थापन समितिको बैठकले सिफारिश गरेको हो दोलखाको भेमेश्वर नगरपालिका वडा नम्बर 5 वडा कार्यालयले काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य शुरू गरेको छ नयाँ आर्थिक वर्ष शुरू भएसँगै वडाले दोलखा पुग्न नसक्ने काठमाडौँ भक्तपुर र ललितपुरमा बस्दै आएका ज्येष्ठ नागरिकलाई लक्षित गरी भत्ता नवीकरणको व्यवस्था मिलाएको हो वडा अध्यक्ष बासु श्रेष्ठको अनुसार आइतबारदेखि काठमाडौँ उपत्यकामै भत्ता नवीकरण कार्य शुरू गरिएको हो ज्येष्ठ नागरिकलाई भत्ता नवीकरणको लागि वडासम्म आउनुपर्ने बाध्यता हटाउँदै उनीहरू बसेकै स्थानमा सेवा उपलब्ध गराउने उद्देश्यले उपत्यकामा नवीकरणको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो उहाँको अनुसार आर्थिक वर्ष शुरू भएकाले दोलखा

0: करोड़ 69 लाख 40 हजार रूपियाँ आमदानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको 7,63,61,000 रूपियाँ तुलनामा 12.55% बढ़ी हो। सिन्धुलीको कमलामाई नगरपालिकाले जिल्लामै पहिलो पटक जलनमा परेका नगरवासीका लागि निशुल्क उपचार सेवा उपलब्धको व्यवस्था गरेको छ। जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै नगरपालिकाले किर्तिपुर वर्ड अस्पतालसँगको सहकार्यमा यस्तो सेवा सुनिश्चित गरेको जनाएको छ। नगरपालिकाका अनुसार जलनका बिरामीले उपचारको क्रममा भोग्नु परेको आर्थिक कठिनाईलाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरिएको हो। काभ्रेमा रहेको नेपाल रेडको सोसाइटी महेन्द्र ज्योति उपशाखाले स्थानीय क्षेत्रमा सरसफाई अभियान कार्यक्रम सञ्चालन गरिरहेको युवा परिवर्तन समाज बासडोललाई सरसफाई सामग्री हस्तान्तरण गरेको छ। सरसफाई अभियानलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उपशाखाले ठाउँ ठाउँमा फोहोर संकलन गर्नको लागि डस्टबिन 5 थान, मास्क 5 थान, 500 पीस र पन्जा 100 पीस उपलब्ध गराइएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी महेन्द्र ज्योति उपशाखाका सभापति मुकुन्द शर्माले उपशाखाको तर्फबाट डस्टबिन, पन्जा, मास्क लगायतका सरसफाईका सामग्रीहरू युवा परिवर्तन समाज बासडोलका युवालाई हस्तान्तरण गर्नुभयो। हवस् त, यो खबरसँगै अपरान्न 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
2: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
3: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
2: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
3: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
5: प्रसिद्ध दर्शनीय स्थलहरू नेपाल तर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, सीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
4: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्व पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
5: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841-87-09, पान पसल साडुबाटो चरीकोट।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35-649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511-65046।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुउद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98 44 059 29 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98 44 30 02 82।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Brum, brum.
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ
3: ए साथी हो कसैले थाहा छ त
0: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो
5: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
4: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा
6: होइन ए हजुरआमा के भयो आइया आइया भन्दै हुनुहुन्छ त सन्चो छैन कि के हो
7: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु बसे उठ्न सकिँदैन उठे बस्न सकिँदैन कहिले हात गोडा दुख्छन् कहिले ज्यान पुरै दुख्छ कहिले रमरम र झमझम हुन्छ अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन
6: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न
7: किन र बाबु उहाँलाई भेटेर के हुन्छ र
6: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा वायु देवताको पूजापाठ गर्नु परेमा नवग्रह शान्ति गर्नु परेमा र जाँडरक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ हजुर विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447 विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ

0: प्रति बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लो बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860-29-43-26, 9860-29-43-26।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपोछे गुफा बस्ने लामा गुरुजीहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक पदम लामा सिन्धुपाल्चोक दुर्जे लामा सिन्धुपाल्चोक मंगलवीर पाखरिन दोलाखा कालिङचोक छुलठिम लामा दोलाखा मेलुङ सुनोल लामा सिन्धुपाल्चोक कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी कर्म वाङछुक लामा सुनसरी भोला गोले उदयपुर छिरिङ लामा नुवाकोट कुनसाङ लामा मकवानपुर दिनेश लामा मकवानपुर शेरबहादुर लामा उदयपुर श्यामबहादुर लामा धादिङ विमल लामा धादिङ सोमबहादुर लामा धादिङ शंकर लामा धादिङ लोकबहादुर लामा धादिङ सोनाम घ्याल्बो लामा काठमाडौँ जीत बहादुर लामा दोलाखा चिसापानी लाल बहादुर लामा दोलाखा फुलबारी जितवीर लामा दोलाखा फुलबारी सुमन लामा दोलाखा चिसापानी अनिल लामा दोलाखा चिसापानी फुर्बा लामा दोलाखा चिसापानी राम लामा दोलाखा चिसापानी रविन लामा दोलाखा चिसापानी सरोज लामा दोलाखा चिसापानी मेघ कुमार लामा दोलाखा चिसापानी बुद्ध लामा दोलाखा चिसापानी सन्जु लामा दोलाखा चिसापानी सागर लामा दोलाखा चिसापानी पासङ नामगेल लामा दोलाखा चिसापानी रत्न लामा दोलाखा सैलुङ गणेश बहादुर लामा दोलाखा लप्से तिलक लामा दोलाखा लप्से जगत लामा दोलाखा लप्से विकास लामा रामेछाप ढ्यालछेन लामा रामेछाप ढुपचेन लामा रामेछाप पासङ लामा रामेछाप कमल लामा रामेछाप भीमबहादुर लामा रामेछाप साङ्गे लामा दोलाखा चिसापानी निङमार लामा दोलाखा चिसापानी ग्याल्बो लामा दोलाखा चिसापानी ढुक्पा लामा दोलाखा चिसोपानी खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसोपानी समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।

0: Bunnia. Extreme energy drink.
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नानु हजुरबालाई टाढा लान लागेको। किन र नानु?
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधि प्रति सम्मानपूर्ण व्यवहार गर।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो।
4: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
5: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
4: सम्झना होस्,

0: सुन्न लालायत हुनुहुन्छ।
1: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा।

नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारादेवी बस्नेत। तपाईँ समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख दुर्गप्रसाद अर्यालबीच भेटवार्ता। सदनमा उपस्थित भएर सांसदहरूले राखेको प्रश्नको जवाब दिन सभामुखको प्रधानमन्त्रीलाई आग्रह। आगामी महाधिवेशन र पार्टीका निर्णयहरू यथास्थितिमा राख्न माग गर्दै कांग्रेस सभापति गगन थापा केन्द्रीय कार्यसमिति र निर्वाचन आयोगलाई संस्थापन इतर पक्षका नेता ससंग कोइरालाको पत्र। र कोलम्बियामा शक्तिशाली भूकम्पको धक्का 132 जनाको मृत्यु सयौं बेपत्ता। प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच आज दिउँसो भेटवार्ता भएको छ। उहाँहरूबीच संघीय संसदको चालू अधिवेशन र सामाजिक राजनैतिक विषयमा छलफल भएको बताइएको छ। स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज दिउँसो भएको भेटवार्तामा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर सांसदहरूले राखेका प्रश्नको जवाब दिन आग्रह गर्नु भएको छ। संसदमा प्रधानमन्त्रीको खोजी भइरहेको छ, कमसेकम सदनमा उपस्थित भएर जवाब दिनुहोस् भनेर सभामुखले आग्रह गर्नुभएको स्रोतले बताएको छ। प्रधानमन्त्री शाहले ठोस जवाब नदिएको बुझिएको छ। प्रतिपक्षी दलले लगातार संसदमा प्रधानमन्त्रीको खोजी गरिरहेका छन् तर प्रधानमन्त्री शाह संसदमा उपस्थित भएर जवाब दिन चाहिरहनु भएको छैन। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति सत्तामा पुगेपछि भ्रमका पर्दा उक्लिँदै जनतालाई यथार्थ बुझ्ने आधार तयार भएको टिप्पणी गर्नुभएको छ। यो कुरा नकारात्मकताभित्रको सकारात्मकता रहेको उहाँले बताउनु भएको हो। बालिन र रविहरूको हातमा सत्ताको बागडोर नपुगुन्जेल राजनैतिक वेत्तामा अनेकौं भ्रम र सपनाहरूको खेती तीव्र थियो। आज सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको छ, तर उनीहरू स्वयं सत्ताको कुर्सीमा पुगेपछि भने आम जनताको अगाडि भ्रमका पर्दाहरू उभ्रिँदै जाने र यथार्थ बुझ्ने उपयुक्त आधार तय भएको छ। उहाँले लोकप्रियतावादको वास्तविक क्षमता

0: हुँदा सत्ताको जिम्मेवारीमै पुग्नु पर्ने पनि बताउनु भएको हो। नेपाली कांग्रेसका संस्थापन इतर पक्षले साउन 29 देखि 31 गतेसम्म गर्न लागेको राष्ट्रिय भेला आयोजक समितिका संयोजक समेत रहनुभएका पूर्व महामन्त्री शशांक कोइरालाले आगामी महाधिवेशन सहित पार्टीको डाँडाहरू यथास्थितिमा राख्न माग गर्नुहुँदै पत्र पठाउनु भएको छ। कोइरालाले सभापति गगन थापा, केन्द्रीय कार्य समिति, निर्वाचन आयोगलाई पत्रको बोधार्थ समेत दिएको बताइएको छ। गत पौषमा कांग्रेसले विशेष महाधिवेशन गर्दा तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सहभागी हुनुहुन्न थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएको थियो। रौतहटको लाल बकैया नदीमा नुहाउन गएका 3 बालबालिका पानीमा डुबेर बेपत्ता हुनु भएको छ। रौतहटको देवाही गोनाही नगरपालिका 2 लक्ष्मी निया स्थित लाल बकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका डुबेर बेपत्ता हुनु भएको हो। बेपत्ता हुनेमा सोही ठाउँका शेख अमीर आलमका 10 वर्षीय छोरा मोहम्मद रहमत तुलाहा, शेख खुर्सेद की 10 वर्षीय छोरी रौशन खातुन र शेख ओसे खतर की 10 वर्षीय छोरी सबनम खातुन रहनु भएको छ। उहाँहरू आज दिउँसो करिब 2 बजे नदीमा नुहाउन पसेको बेला डुबेर बेपत्ता हुनु भएको स्थानीयले बताउनु भएको छ। उहाँहरू बेपत्ता भएको खबर प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अहिले खोजी गरिरहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 23 र 24 भदौ 2082 आन्दोलनको दौरान सरकारी कागजात जलेर लेखा परीक्षण हुन नसकेको सन्दर्भमा सार्वजनिक लेखा समितिको मार्ग निर्देशन पालन गर्ने बताउनु भएको छ। समितिको आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री वाग्लेले यस घटनाबारे सरकार र प्रतिपक्षको दृष्टिकोणमा खासै फरक नरहेको बताउनु भएको हो। यसअघि पूर्व अर्थमन्त्री वर्षमान पुनले यो सन्दर्भमा सरकारको दृष्टिकोण अप्नाउनु पर्ने बताउनु भएको थियो। समस्याबारे समान बुझाइ भएपछि समाधानमा पनि समान अप्रोच हुन्छ। सरकारको यसमा सहमति छैन, हामी समितिको मार्ग निर्देशन मान्छौं। उहाँले भन्नुभयो 23 र 24 को घटनालाई काबू बाहिरको घटना भन्दै समान दृष्टिकोण हुने बताउनु भएको हो। नेपाली कांग्रेसका राष्ट्रिय भेला आयोजक समितिले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा आउन गइरहेको पार्टीको राष्ट्रिय भेला स्थगित नभएको स्पष्टीकरण दिएको छ। आज समितिका संयोजक डाक्टर कोइरालाको नाममा कार्यक्रम स्थगित भएको भन्दै विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल भएपछि आयोजक समितिले भेला स्थगित नभएको बताउनु भएको हो। आयोजक समिति अन्तर्गतको प्रचार प्रसार उपसमितिका संयोजक मेनवे शर्माले भेला स्थगित नभएको तर बजारमा फर्जी विज्ञप्ति छ्यापछ्याप रहेको भन्दै आपत्ति जनाउनु भएको हो। कांग्रेसका आधिकारिकता सम्बन्धमा अदालतबाट मुद्दाको पुनरावलोकन आदेशपछि हताश मानसिकतामा संस्थापन पक्षबाट यस्तो गतिविधि भएको आरोप नेता विश्वकर्माले लगाउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्का साम्पाङले नेपालमा नागरिकको सुरक्षा, न्याय, सेवा सुविधा र रोजगारीको अवसर कमजोर बन्दै गएको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले देशलाई देश जस्तो बनाउन सरकार गम्भीर भएर काम गर्नुपर्ने बताउनु भएको हो। उहाँले भन्नुभयो नेपालमा कोही पनि सुरक्षित छैनन्, सांसद समेत सुरक्षित भएको अवस्था छैन। राज्यले नागरिकलाई सबैभन्दा पहिला सुरक्षा दिनुपर्छ। त्यसैले देशलाई देश जस्तो बनाइराख्नको लागि हामीले के गर्नुपर्छ तयार छौं। उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले नैतिक तथा पदीय जिम्मेवारी वहन गर्नुपर्ने बताउनु भएको हो। नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलको मण्डलले सभामुख केपी अर्याललाई प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने प्रयास गर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बन्नुहुँदै वहाँले प्रधानमन्त्रीले सभापति रवि लामिछाने भारत भ्रमणमा जानु अघि दिल्लीलाई मुख खुशी पार्न सो अभिव्यक्ति दिएको आरोप लगाउनु भएको हो। नेकपाका सांसद गोपाल शर्माले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले संसदलाई व्यवस्था गरेको र जनताका समस्याप्रति संवेदनशील नभएको आरोप लगाउनु भएको छ। सांसद शर्माले प्रधानमन्त्रीका केही पछिल्ला अभिव्यक्तिहरू गलत र विवादास्पद रहेको भन्दै ती अभिव्यक्तिहरू संसदको रेकर्डबाट हटाउन सभामुखसँग माग गर्नुभएको छ। नेपाल विद्युत प्राधिकरणले समयमै विद्युत महसुल चुक्ता नगरेको उपभोक्ताहरूको विद्युत नै काटिदिने अभियान थालेको छ। विद्युत महसुलको मोटो रकम उठाउन बाँकी रहेकाले महसुल नतिरेका ग्राहकहरूको विद्युत लाइन नै काटेर तिरेपछि मात्रै विद्युत जडान गर्ने अभियान शुरू गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई समयमै विद्युत महसुल चुक्ता नगरेको उपभोक्ताहरूको विद्युत लाइन काट्ने कुरा कस्तो लाग्यो भनेर सोधेका छौं।
5: उहाँहरूको लागि त उहाँहरूले ठिकै गर्नुभएको नि, बत्ती पनि हामीलाई बाल्नु पर्ने, पैसा तिर्न सक्ने, तर नहुने त अब मारै पर्ने।
6: मेरो नाम जगत अधिक तामाङ हो। पहिला सुरुमा बिजुली बालिसकेपछि पैसा तिर्नु पर्यो, अहिलेसम्म कोही 25,000 30,000 40,000 हुनेसम्म पैसा, अनि त्यो कालो सूचीमा राख्नु परेन, लाइन काट्नु परेन, त्यहाँबाट कालो सूचीमा राख्नु पर्यो, नदिने राख्नु परेन त।
7: मेरो नाम चाहिँ देवकी पाण्डे हो। अब जनताको चाहिँ समस्या नै हो हुन चाहिँ, तर जनताको समस्या हुँदाहुँदै पनि अब त्यो सरकारलाई तिर्न पनि करमा चाहिँ फेरि त्यो तिर्नेले पनि राजस्व नतिर्नु भनेको आखिर नेपालको विकासमा आउने पैसा नै कटौती हुन्छ भन्ने लाग्छ मलाई चाहिँ। अब बिजुली पानी जुन जुन क्षेत्रमा सरकारी अफिसहरू छन् त्योमा चाहिँ अब हामीले तिर्न पर्ने ठाउँमा चाहिँ कर चाहिँ सबै क्षेत्रमा तिर्नुपर्छ भन्ने हो मेरो चाहिँ मलाई। त्यो आज पो तिरेन न, एक दिन एक दिन त उसले तिर्छन् नि, त्यो चाहे जो कोही भए पनि उसले तिर्न पनि पर्छ। तिर्ने भएपछि एक दिन एक दिन तिर्छन् भने उनीहरूले कालो सूचीमा राखेर हरेक क्षेत्रमा चाहिँ बन्देज गराउन
8: पाइँदैछ। कालो सूचीमा त अब कुनैले तिर्नु सक्दैन, आधी कम हुन्छ, अनि तिर्नु नसकेपछि त अब दुई चार महिना अब वर्ष दिनसम्म त उनीहरूले दिनु पर्यो नि, छुर्का दिनु हुँदैन त। अब आम्दानी हुनेले त तिर्छ, अब सबै कुरो महँगी छ यस्तो, अरू कुनैले तिर्नु सक्दैन, आम्दानी हुनेले त तिर्नु सकिरहेको छ नि। कालो सूचीमा त राख्नै भएन नि, त्यो त कालो सूचीमा राखेर त अब सबै गत बर्बादै हुँदैन त। अब हुनेले तिर्छ, नहुनेले कहाँबाट तिर्नु।
9: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
10: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
9: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
10: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर

0: के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भन्दियो त सकिगो नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पञ्च सिप चाहियो नि त माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
5: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060 प्रकाश थापा 9844554060 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
6: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ
6: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
4: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
6: ठूलो गार्डन खुला स्पेस बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
4: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
6: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा
7: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
8: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्

0: यहाँ हात हेर्ने, टिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जड़ीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा आसपासका स्थानीय गतिविधिहरू। दोलखाको भेमेश्वर नगरपालिकाले रासायनिक मल बिक्री वितरण गर्नको लागि 9 सहकारी संस्थालाई सिफारिश गरेको छ। नगरपालिका क्षेत्रभित्र आर्थिक वर्ष 2083-84 लागि रासायनिक मल बिक्री वितरण गर्न 9 सहकारी संस्थाहरूलाई सिफारिश गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सिंहवन कृषि सहकारी संस्था, जुनतारा कृषि सहकारी संस्था, मैना पोखरी कृषि सहकारी संस्था, जिलुसाना किसान कृषि सहकारी संस्था, सूर्योदय जरीकोट बहुद्देश्य सहकारी संस्था, सामाजिक सेवा साना किसान कृषि सहकारी संस्था, उडान नम्बर 7 रहेको लाकुडी साना किसान कृषि सहकारी संस्था, सेती चन्द्र भूमि सहकारी संस्था र अनमोल कृषि सहकारी संस्थालाई मल बिक्री वितरणको लागि सिफारिश गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। उक्त सहकारी संस्थाहरूलाई अनुदानको रासायनिक मल वितरण व्यवस्थापन कार्यविधि 2082 अनुसार स्थानीय तह मल वितरण व्यवस्थापन समितिको बैठकले सिफारिश गरेको हो। दोलखाको भेमेश्वर नगरपालिका वडा नम्बर 5 काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य शुरू गरेको छ। नयाँ आर्थिक वर्ष शुरू भएसँगै वडाले वडा कार्यालयमा आउन नसक्ने काठमाडौँ, भक्तपुर र ललितपुरमा बस्दै आएका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै भत्ता नवीकरणको व्यवस्था मिलाएको वडा अध्यक्ष बास श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार ज्येष्ठ नागरिकलाई भत्ता नवीकरणको लागि वडासम्म पुग्नुपर्ने बाध्यता हटाउँदै उनीहरू बसेकै स्थानबाट सेवा उपलब्ध गराउने उद्देश्यले उपत्यकामा नवीकरणको व्यवस्था गरिएको हो। दोलखाको कालिङचोक गाउँपालिकामा सञ्चालित कालिङचोक दर्शन लिमिटेड कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 चौथो त्रैमासिक सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार आमदानी, खुद नाफा र प्रति शेयर आमदानीमा उल्लेखनीय सुधार गरेको पाइएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 चौथो त्रैमासिक सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार आमदानी, खुद नाफा र प्रति शेयर आमदानीमा उल्लेखनीय सुधार देखिएको हो। समीक्षा अवधिमा कम्पनीले केवल कार तथा यससँग सम्बन्धित सेवाबाट 8,59,40,000 रूपियाँ आमदानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सुई अवधिको 7,63,61,000 रूपियाँको तुलनामा 12.55% हो। सिन्धुलीको कमलामाई नगरपालिकाले जिल्लामा नै पहिलो पटक जलनमा परेका नागरिकका लागि निशुल्क उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ। जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै नगरपालिकाले केटीपुर वन अस्पतालसँगको सहकारीमा यस्तो सेवा सुनिश्चित गरेको हो। नगरपालिकाका अनुसार जलनका बिरामीले उपचारको क्रममा भोग्नुपर्ने आर्थिक कठिनाईलाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरेको हो। यससँगै कमलामाई नगरपालिकाभित्रको जलनमा परेका सम्पूर्ण नागरिकले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य हुने विश्वास गरिएको छ। काभ्रेमा रहेको नेपाल रेडक्रस सोसाइटी महेन्द्र ज्योति उपशाखाले युव परिवर्तन समाज बासी डोरलाई सरसफाई सामग्री हस्तान्तरण गरेको छ। सरसफाई अभियानलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उपशाखाले ठाउँ ठाउँमा फोहोर संकलन गर्नको लागि डस्टबिन तथा पाँच थान मास्क 500 पीस र पन्जा 500 पीस उपलब्ध गराएको हो।

0: sip on ya. Extreme energy drink.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चारजना व्यक्तिलाई सहयोग घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहाका जिल्लाका गणेश कुमार यादवलाई सहयोग घोषणा गर्ने निर्णय गरेको शिक्षा तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। नेपाली कांग्रेसको सभापति गगन थापा र नेता डाक्टर शेखर कोइराला बीच आज भेटवार्ता भएको छ। बिहान विशालनगर स्थित कोइरालाको सम्पर्क कार्यालयमा दुई नेताबीच छलफल भएको हो। कोइरालाका स्वर्गीय सचिव दिनेश थपलियाले भेट भएको पुष्टि गर्नुभएको छ। वहाँले बिहान 7:30 बजे विशालनगरमा भेट भएको जानकारी दिनुहुँदै पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेको बताउनु भएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला साउन 29 गतेबाट शुरू हुने संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुनुहुने भएको छ। राष्ट्रिय भेला पार्टी विभाजनको लागि नभएको डाक्टर कोइराला सहभागी हुने उहाँका स्वर्गीय सचिव दिनेश थपलियाले जानकारी दिनुभयो। भेलामा सहभागी भएर कोइरालाले पार्टी एकताको लागि आह्वान गर्ने बताउनु भएको छ। इतर पक्षले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा साउन 29 देखि भदौ 1 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गर्दैछ। भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुहुने बताइएको छ। त्यसको लागि उहाँ 28 साउनमा सम्पत्ति शुद्धिकरणको मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले 1 करोड़ ढलौटी माग गरेको छ। आज भएको थुनसेक बहसपछि गोल्छासँग अदालतले 1 करोड़ ढलौटी माग गरेको हो। न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजालासहित ढलौटी माग गर्ने आदेश दिएको हो। त्यसअघि बकपत्र गराइएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलामको चुलचुली गाउँपालिकामा कार्यरत इन्जिनियर र लेखा अधिकृत विरूद्ध 6 लाख रूपियाँ घुस लिएको अभियोगमा आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। पुलको डिजाइन स्वीकृत गर्ने र ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको पाइएको भन्दै अख्तियारले उहाँ विरूद्ध मुद्दा चलाएको हो। मुद्दा दायर गरिएकाहरूमा चुलचुली गाउँपालिकाका 6 तहका इन्जिनियर दिल्ली राजखण्डका र 8 तहका लेखा अधिकृत मिलन कुमार भट्टराई रहनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। कोलम्बियामा 7.4 म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा 132 जनाको मृत्यु भएको छ। 100 मानिसहरू अझै बेपत्ता छन्। सरकारले प्रारम्भिक रूपमा 111 जनाको मृत्यु र 87 जनाको घाइते भएको जानकारी दिएको छ। तर कोलम्बिया एसोसिएशन अफ क्यापिटल सिटीजका अनुसार मृत्यु हुनेको संख्या 132 पुगेको छ भने 570 जनाको घाइते हुनु भएको छ। कोलम्बियन जियोलोजिक सर्भिसका अनुसार भूकम्प यो शताब्दीमा कोलम्बियामा भएको सबैभन्दा शक्तिशाली हो। भूकम्पका कारण पश्चिम कोलम्बियाका कालीपेरेइरा, मानीजाले सहितका शहरमा ठूलो क्षति पुगेको छ। भूकम्पको धक्का छिमेकी इक्वेड र पानामासासम्म महसुस गरिएको थियो। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब 400 किलोमिटर पश्चिममा रहेको चुको क्षेत्रको सान होसे डेल पालमारमा थियो। भूकम्प 107 किलोमिटर गहिराईमा गएको थियो। भूकम्पपछि केही घण्टाभित्रै कम्तीमा 21 परकम्प समेत गएका थिए। अल जजिराका अनुसार भवनका भग्नाशेषहरूमा मानिसको खोजी जारी छ। स्थानीय अधिकारीको अनुसार कम्तीमा 20 भवन पूर्ण रूपमा भत्किएका छन् भने 380 भवनमा क्षति पुगेको छ। भत्किएका भवनमा धेरै मानिसहरू फसेको गरिएको बीबीसीले जनाएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्याल बीच भेटवार्ता संसदमा उपस्थित भएर सांसदहरूले राखेका प्रश्नको जवाब दिन सभामुखको प्रधानमन्त्रीलाई आग्रह आगामी महाधिवेशन र पार्टीका निर्णयहरू यथास्थितिमा राख्न माग गर्दै कांग्रेस सभापति गगन थापा र केन्द्रीय कार्य समिति र निर्वाचन आयोगलाई संस्थापन इतर पक्षका नेता शशांक कोइरालाको पत्र र कोलम्बियामा शक्तिशाली भूकम्पको धक्का 132 जनाको मृत्यु सयौं बेपत्ता अवस्थ सैलुङ समाचारबाट म तारा देवी बस्नेत बिदा हुन्छु रेडियो सैलुङ सुन्दै गर्नुहोला नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाई ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, सीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841887993, पान पसल साडो बाटो चरिकोट।
5: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
6: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
5: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
6: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
5: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना।
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाकर लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपछे गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्मा लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्मा वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्यामबहादुर लामा धादिङ, विमल लामा धादिङ, सोमबहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोकबहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, ढ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीमबहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसोपानी, खेम्बो सोनाम सिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
2: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
2: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
2: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
2: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र लिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
3: यहाँ बोइलर, गिरिराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घरसँगै।
0: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्।

0: के तपाईले सेतो छडी लिएर हिँडेको व्यक्तिलाई पन्छाउन खोज्नु भएको त छैन?
1: हो, त्यसो हो भने ती व्यक्ति दृष्टिविहीन हुन सक्छन्।
0: त्यसैले त्यस्ता दृष्टिविहीन व्यक्तिलाई सहयोग गरौं।
1: तपाईँको सानो सहयोगले उनीहरूको आत्मबल बढ्न सक्छ।
2: सार्वजनिक जानकारीको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो? पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
6: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510 68595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510 68590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
7: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
6: लोकसेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
7: सेल्फ छाप नाइल

0: छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के त धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन, नपत्या सुन त यहाँ।
8: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।
6: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
0: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
10: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
10: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
10: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: अस्ट्रेलिया पढ्न जानको लागि विश्वासिलो र भरपर्दो कन्सल्टेन्सी अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी पुतली सडक।
1: ओइ सुन त,

0: मेरो गीतमा जहिल्यै स्याड इन्डिङ हुन्छ यार। फोन नम्बर माग्न बिर्सेछ नि।
1: त्यही त यार।
0: सुन्नुहोस् त, तपाईँहरूलाई उनीहरूको नम्बर थाहा छ?

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
2: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
0: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन गोवर्धन, हरिद्वार ऋषिकेश परमार्थ निकेतन, रामझुला धारी देवी, यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खान बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 98-41-87-07-93, पान पसल साडो बाटो चरीकोट।
0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 83-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलू जोन रामेछाप, आलू जोन दोलखा, किबी जोन रामेछापका विभिन्न कार्यक्रम संचालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यस सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारी को लागि कार्यालय को आधिकारिक वेबसाइट वा कार्यालय को आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बर 9845 48 117 9845 55 562 048 45 562 र 049 421 130 मा सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछाप मन्थली।
2: अरे यही थियो त, कहाँ सरे छ आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
2: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843 21 43 68, बलराम कर्मचार्य 9844 13 83 14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि,
5: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा। मेलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्बन्धी सूचना।
8: आर्थिक वर्ष 2082-83 चौथो किस्ता बापतको सामाजिक सुरक्षा भत्ता सानीमा बैंक र मेलुङ गाउँपालिकाको समन्वयमा घुम्ती शिविर मार्फत वितरण गरिने भएको हुँदा कागजात सहित स्वयं उपस्थित भई सामाजिक सुरक्षा भत्ता बुझिदिनु हुन अनुरोध गरिन्छ।
0: मिति 2083 साल श्रावण 22 गते वडा नम्बर 2 को कार्यालय, श्रावण 25 गते वडा नम्बर 6 को कार्यालय, श्रावण 26 गते वडा नम्बर 7 को कार्यालय, श्रावण 27 गते वडा नम्बर 5 को कार्यालय र श्रावण 28 गते वडा नम्बर 3 को कार्यालय। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: आवश्यक कागजातहरू, सकल नागरिकता र छायाप्रति 1-1, लाभग्राहीलाई बैंकले उपलब्ध गराएको चेकबुक र सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिकाको कार्यालय भेडपु दोलखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक FM 92.7 MHz।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।

0: हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
2: The Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बेलुकाको 8 बजेको छ।

0: सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नुभयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नुभन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधु बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधु बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98।

0: brum brum.
1: उकाली मा पनि हजुर मोटर जादो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसी हालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ
3: ए साथी हो कसैले थाहा छ त
0: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
5: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
4: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855005019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: आया आया
4: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
3: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन, कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
4: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
3: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
4: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 98 44 21 24 35 र 01 43 71 4 47। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: सूचना सूचना सूचना
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिका नगर लामा संघको आयोजनामा कोन्छो चिदुई ढाका लोक परम्पर मा बसिएको छाम ढुबा न्याम्बा गुफा यही मिति 2083 साल भदौ 9 गते निस्किने भएकोले त्यस दिनमा आयुग अभिषेक वाङ हुने भएकोले सम्पूर्ण बौद्ध धर्मावलम्बीहरू उपस्थित भई वाङ लिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ।
0: वाङ दिने गुरु तुलकु साङ्गे सेडु प्रेमपछे गुफा बस्ने लामा गुरुज्यूहरूको नाम पेम्बा लामा मानकाजी सिन्धुपाल्चोक, पदम लामा सिन्धुपाल्चोक, दुर्जे लामा सिन्धुपाल्चोक, मंगलवीर पाखरिन दोलाखा कालिङचोक, छुलठिम लामा दोलाखा मेलुङ, सुनोल लामा सिन्धुपाल्चोक, कर्म लोपसाङ घिसिङ ललितपुर गोदावरी, कर्म वाङछुक लामा सुनसरी, भोला गोले उदयपुर, छिरिङ लामा नुवाकोट, कुनसाङ लामा मकवानपुर, दिनेश लामा मकवानपुर, शेरबहादुर लामा उदयपुर, श्याम बहादुर लामा धादिङ, विमल लामा धादिङ, सोम बहादुर लामा धादिङ, शंकर लामा धादिङ, लोक बहादुर लामा धादिङ, सोनाम घ्यालबो लामा काठमाडौँ, जित बहादुर लामा दोलाखा चिसापानी, लाल बहादुर लामा दोलाखा फुलबारी, जितवीर लामा दोलाखा फुलबारी, सुमन लामा दोलाखा चिसापानी, अनिल लामा दोलाखा चिसापानी, फुर्बा लामा दोलाखा चिसापानी, राम लामा दोलाखा चिसापानी, रविन लामा दोलाखा चिसापानी, सरोज लामा दोलाखा चिसापानी, मेघ कुमार लामा दोलाखा चिसापानी, बुद्ध लामा दोलाखा चिसापानी, सन्जु लामा दोलाखा चिसापानी, सागर लामा दोलाखा चिसापानी, पासङ नामगेल लामा दोलाखा चिसापानी, रत्न लामा दोलाखा सैलुङ, गणेश बहादुर लामा दोलाखा लप्से, तिलक लामा दोलाखा लप्से, जगत लामा दोलाखा लप्से, विकास लामा रामेछाप, घ्यालछेन लामा रामेछाप, ढुपचेन लामा रामेछाप, पासङ लामा रामेछाप, कमल लामा रामेछाप, भीम बहादुर लामा रामेछाप, साङ्गे लामा दोलाखा चिसापानी, निङमार लामा दोलाखा चिसापानी, ग्याल्बो लामा दोलाखा चिसापानी, ढुक्पा लामा दोलाखा चिसोपानी, खेम्बो सोनाम छिरिङ लामा दोलाखा लप्से, फुन्जोक लामा रामेछाप।
1: स्थान दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 टासी छैलिङ गुम्बा चिसापानी। समय बिहान 9 बजे भित्र आइपुग्नु पर्ने छ।
2: सामुदायिक पहुँच।

0: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिरिम नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
6: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
6: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
6: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मा लक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्ले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेश चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।

0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
1: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
2: पारे पनि किन दुखेको पक्छ हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: भनी हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
5: छोडेर जानेहरूको यादमा पर्खनेहरूको एउटा पीडा, म त पर्खेको पर्खै छु।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रत बन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027866।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाँगो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार, चरीकोट, दौलखा। सम्पर्कको लागि 9841557069।
7: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
10: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई तीन महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
9: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
10: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Patagonia. Extreme energy drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
1: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
0: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
1: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
0: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
1: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
0: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
1: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
0: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
1: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
0: यसबाट जोगिन ध्यान पुर्याउँ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
2: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
0: तपाईँले आफ्नो लागि मात्र सोच्दा अरूलाई नकारात्मक असर गरेको हुन सक्छ।
3: हो, राति अबेरसम्म हल्लाखल्ला गर्दै हिँड्ने यो व्यवहारले वृद्ध वृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुन सक्छन्।
0: सोच्नुहोस्, तपाईँ अरूलाई सुख दिन सक्नुहुन्न भने दुःख दिने अधिकार पनि त छैन।
2: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईँहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

नारायणम। अब यो बताए नी भाई को श्री हरिवंश पुराण हरिवंश प्रभु को यो अध्याय करीकन कति कुरा को विस्तार कर सुन सौन कारी बनीकन सौन कारी नाम का 88,000 ईश्वर का प्रत्येक जी बताने भो सोईनी कथा लिया वैषम पायन नाम का गुरु ने राजा जन्मेजय लिया बताने लग्न भैर सोईनी कथा लिया हमारा आवरणीय श्रोता महान भाव में लियाईकन यह कथा जो प्रस्तुत कर लगी रह राजन। अब त्यसै सही मौका में यतापटि के भइरहेको छ त भनेसले भन्दै किन जस्तै अब त्यस्तो भइसकेपछि उपरांत अब त जब त्यसरी जुन विश्वामित्र गुरुले भनिएको कुरा राजा हरिचन्द्रले अस्वीकार गर्नुभयो। महाराज अब उहाँले त्यो अस्वीकार गर्नु नै उहाँको दुर्भाग्य हो। लहेर त गुरु त्यत्रो गुरु त्यत्रो विद्वान गुरुले भनिएको कुराहरू त्यसरी जुन अस्वीकार गर्नु हुँदैन थियो महाराज। हेर्नुहोस् अनिखेरि त उहाँको पनि जो दिन हो उहाँको पनि दशा हो उहाँले पनि जो भोग्नु पर्ने कर्महरू नभइकन हुँदैन थियो त्यसले गर्दाखेरि उहाँको अनि बुद्धि र विचारहरू त्यस्तो आयो अनिखेरि उहाँले अस्वीकार गर्नुभयो। अनि तपाईँले भनेको कुरा म मान्दिनँ यो वचन नकाटिकन छाड्दिन भनेर भनिसकेपछि अनिखेरि जो विश्वामित्र गुरु झट्ट रिसाउनु भयो र त्यहाँबाट उठेर आएर अनिखेरि त्यो अनि बच्चा भाठमा आएर त्यो अनि किनेर ल्याएको बच्चा भाठमा आएर बाबु तिमी नरौ ओम वरुणाय नमः भनेर भन्ने यस्ता किसिमको जुन यो मन्त्र जप यो मन्त्र जपेर त्यहाँबाट अनिखेरि वर्ष बाबा तिमी नरौ त भनेर अनिखेरि त्यो बच्चालाई सान्त्वन दिएर विश्वामित्र गुरु त्यहाँबाट अनिखेरि उतापट्टि रहनु भइरहेकै थियो। अब उतापट्टि जो बच्चाले त्यसरी त्यो मन्त्रहरू जपेर उता रहिरहेको थियो सारा मानिस रोइरहेका छन् त्यो बच्चालाई हेरेर सबै कुरा ठिक छ त्यहाँबाट उता गुरुहरूले पनि जो यज्ञ अगाडि बढाउँदै लानु लगिसकेपछि उपरान्त त यज्ञ कहाँ पुग्यो बलिमा पुग्यो। बलिमा पुगिसकेपछि उपरान्त ल महाराज अब बलि नगरिकन हामीले यज्ञ उता लानु सकेनौँ किन अब बलिको ठाउँमा पुग्यो अनिखेरि त्यो बलिको ठाउँमा पुगिसकेपछि त्यो अब बलि गरिसकेपछि मात्रै अनिखेरि उतापट्टि जो यज्ञ त अगाडि बढाउन सकिन्छ नत्र सकिँदैन भनेर भनेपछि ल त्यो त्यसो भएदेखि ल भइगयो भने त्यहाँबाट राजा आए भित्र त्यो बच्चालाई ल्याए त्यहाँबाट नुहाइधुवाई गराए सबै कुरा गरायो अरे त्यहाँबाट चन्दन फुल औषधाहरूले चाहिँ पूजा आजा गरायो अरे त्यहाँबाट अब यतापट्टि चाहिँ पशु बलि गाड्नेहरूलाई अनिखेरि त्यो हो जुन हो उतापट्टि चाहिँ पशु बलि गर्नको खातिरमा मन्त्रहरू चाहिँ सुनाउनु पर्छ त्यहाँबाट अनिखेरि सबै कुरा त भइसकेपछि उपरान्त ल अब सबै त्यो पूजा आजाहरू पनि ठिक भयो सबै कुरा ठिक भयो लु अब यो बच्चा काट्दैन भन्ने हुकुम भयो है राजा हरिचन्द्रको। अनि ल अब कहिले काट्ने तपाईँ काट्ने भन्न त अहो यो महाराजहरू जेसुकै कुरा हजुरले भन्नुहुन्छ म तयारी छु अह यो बच्चो काट्न म सक्दिनँ भने है एउटाले त्यहाँबाट अर्काले ल तपाईँ काट्नुहोस् त्यसो भएदैन अह म पनि सक्दिनँ त्यहाँबाट सक्दिनँ सक्दिनँ सक्दिनँ त्यहाँ भित्र भएछ।

भानन भानन भानन त्यतिकै उत्तिकै कतै ठुलो खल्ल बल्ल अनि खेर त्याजो पढ्दै पढ्दै गइरहेकै छ। अनि जब त्यस्तो हुँदै हुँदै गइरहेकै छ अब कहाँ चाहिँ के गर्ने हो त, अब त्यो बच्चो नकाटिकन हो त बढीजुग देवता कार्य बढाउने ठाउँ छैन, अब बच्चो काट्ने मान्छे कोही पनि भएनन्, अब के चाहिँ गर्ने होला भन्ने हरेक किसिमका जुन विचार धारणाहरू त्यहाँ हुँदैछ, छलफल हुँदैछ, त्यस्ता किसिमका जो कर्महरू उतापट्टि हुँदैछ। यो सौनका आदि नामहरूका 88,000 ऋषिहरू हो भनेकन 88,000 ऋषिहरूका प्रति गुरु सुतजीले बताउनु भएको र स्वयनी कथाहरू ल्याएर, अब यतापट्टि वैष्णव पाने नामहरूका गुरुले राजा जन्मेजयलाई बताउनु भएको जुन किसिमको कथाहरू हो स्वयनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गर्न लागिरहेका छौ। यो कथाले जो धर्मको धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनिएर, अडैया शनिश्वरहरू शान्ति हुन्, सन सात आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्का भ्रामरी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, अनि कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन हो सबै कुरा, अनिखेरि जो जुत्ता विद्या बुद्धि पुरुषार्थ पराक्रम बढेर जाओस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै, यो हो श्री हरिवंश पुराण यो अध्यायले गरिकन यथामति विस्तार गरियो। देवकी सुत गोविन्द वासुदेव जगतपते देइमे स्तनयम कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षामे स्तनयम कृष्ण त्वमहं शरणं गत। नारायण ओ श्री कृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नाम मेरो बाबुराम फैयाल, भेनेपा 8, बोच माने टोल गाउँ।

नपर जान्छ पन्छी उडेर गुँडै छोडेर जान्छ पन्छी उडेर गुँडै छोडेर खोइको नि केमा हो संसार भुलेको खोइको नि केमा हो संसार भुलेको किन होला चटक्कै धर्म भुलेको किन हो

यो शरीरमा मात्रै हो हामीले देखेको जानी का होला जानी का होला उनै सामलाई थाहा होला जानी का होला उनै सामलाई थाहा होला जानी का होला एक दिन त जानी

अपनी पुत शरीर संपत्ति सबाई छन ईश्वर काई भरा। आफ्नो बन्नी कर्म गतिले चौरासीमा डुल्दछ, मेरै हो भनेर व्यर्थ बीचमा व्यर्थै किन झुल्दछ। यस्तो जन्म बिते होलन अघि कति, उद्योग भयो कति, पत्नी पुत्र शरीर सम्पत्ति भए जन्मै पिछेका कति। आफ्नै एथे भने किन अहिले छुटे, अहिले म एक्लै किन, जसमा त केही पनि छैन आफ्ना बसमा यही सोच रातो दिन। सँगाचित हुँदाई आयौ रहँदाई पैसा छँदै हातमा, ब्याधीले नछुँदाई आयौ रहँदाई बर्गर छँदै गाथमा। आफ्ना श्री हुने पछि सुख हुने धन्दा छिनी हालाई, आगलामा आगलागी घरमा भए पछि कुवा खन्दा हुने छैन। आयु छिन्न हुन्छ रात बिहान हप्ता र महिना पनि, थाई हुन अनेका कर्म रहँदा बेला बितेको पनि। जन्मिनु बढ्नु रुनु वैराग्य उजाउनु नै, के होला भरि कसो गरी कहाँ के भन्नु सक्नु नहै। लाखौं चन्द्रसरी मनोपूर्ण हरी कैलाश दरबारमा, नाना रत्न सोनाका पलङ्गमा स्वामीजीको पासमा। जुम्ला हात जोडी अघिल्तिर सरी सामने मुडा धरी, लागिन सुन्नति पार्वती चरणमा पसेर बिन्ती गरी। हे समूह करुणा निधन भगवान, हे परमनाथ प्रभु, लीला माधवको गरेर मदाय धेरै सुनाउनु भयो। तृप्त तै पनि सुन्न मन जान लाग्दैछ हे शङ्कर, श्री सीतापतिको पवित्र गुणले कहिले अगाइन्छ र। पारिजात कल्प यी वृक्षे रामका पासमा, आए भूतलमा कसरी।

नी काना बैरा हुन्छन् देख्ने आँखा अन्धा हुन्छन् सुनिकाना बैरा हुन्छन् देख्ने आँखा अन्धा हुन्छन् मिलेका यी दाँताका पंखीले पनि बिदा दिन्छन् त्यति बेला

जब हुन्छ जानी दिना यमराज आउँछन् लिन आफ्ना भन्नी शाखा सन्तान भेला हुन्छन् बिदा दिन आफ्ना भन्नी शाखा सन्तान भेला हुन्छन् बिदा दिन न त धन दौलत हातमा न त कोही जान्छन् साथमा आउने बेला केवल एक्लै आयौं जाने बेला मसन घाटमा त्यति बेला जीवनमा धोका होला है।

0: गुना कुरा राम्ररी मनमा गुना एउटा छ उपाय सुन कुरा राम्ररी मनमा गुण कृष्ण भक्ति गरौ भने आखिरीमा पर्दैन रुन कृष्ण भक्ति गरौँ भने आखिरीमा पर्दैन रुन नत्र भने जीवनमा धोका होला जीवनको अन्तिम क्षणमा धोका होला धोका होला धोका होला धोका होला है जीवनको अन्तिम क्षणमा धोका होला है भाषाका डोलामा चढेर सेतो पछौडा ओढेर जन्ती जान्छन् फुरुरु आगो लाग्छ हुरुरु यो अमूल्य जीवन गइगो बितेर कृष्ण कृष्ण भनौला संसार पार तरौला भन्दा भन्दा यो अमूल्य जीवन गइगो बितेर यो अमूल्य जीवन गइगो बितेर हस्त धन्यवाद
1: परिचित परिचित मित्रजनहरूमा म शिवको नमस्कार नेपाल र

लेको पार्टी पार्टी मिलेर यो सिङ्गो नेपालमा जनता संस्कार पोलेको नेपालका सबै नेपाली मिलेर संस्कार जोगाउन पर्छ यो कुरा ख्याल ख्याल गर्यौं भने मित्र जन हो सन्ताति पुरै नै मर्छ अबको संविधान लेखेर गद्दीमा राजा नै राख्नु पर्छ तपाईं

किशोरले मानेको तपभूमि नेपालमा किन राजा नमान्ने जनता र जमिन यी नेताको लागि भाछौं हामी दोहोनो वर्षै नै हामी नेताको दोनो भएर कति पो बाँच्नु पर्ने

बर्सिनै हामी नेताको दुनु भएर कति बस्ने नेपालीहरू एकै कठा भई अब त कमर कस्ने रिसाउनुस् या खुसाउनुस् मित्र जन हो सिलो कलेखिने पालको शिव

नै चाहिन्छ राजनेताहरू एकजुट नभइकन नेपाल बेच्न कहाँ पाइन्छ एमाले कांग्रेस र प्रपा माओवादी जिन्जी जिन्जी आको छ नि सपाटीलाई स्वीकार गरेर नेपालमा संस्कार बचाउनुहोस् भनी राजालाई आसनमा राखेर नेताले नेपाल सुहाउँदो पार पार्टी पार्टी अन्थाप गरेर नेपालका नेपालीलाई नमार राजालाई गद्दीमा राखे पछि नेपालको बढ्छ नेपालमा राजालाई गद्दीमा राखे पछि नेताको बढ्छ नेपालमा मान नेपाल र नेपालीको हितमा यो आँत खोली नेताहरूले जान बुझेर नेताले चुप्ला बुझेर नेताले बुझ पचाए भन्छन् तिनै करोड नेपाली मातृका भूमि मातृभूमि नेपालमा सही सत्यमा जोइन्छ उसलाई धेरै गाली नेताले राजालाई अगाडि नसारे नेपाल रहने होइन

शिवलेखका सैसातेई अस्त संसद भवनमा हेरुन् राजा र नेतालाई आतै देखि नमस्कार सांसदले वचन टेरुन् दिनमा आउने जलमल घाम रातमा आउने हुन् जुन विश्वले मानेको नेपाल सुधारनालाई राजाले सक्ने हुन राताका लागि शीतल दिने जुन दिनका लागि छान घाम विश्वले मानेको तपभूमि नेपालका नेताको भएन सत्य काम नचाहिँदा काम कुरा जो जसले गर्छ हाम्रो नेपालमा उसलाई सधैँ छ ताली नेपालको हितमा सही सत्यमा जोहिन्छ उसलाई चाहिँ दिनरात गाली चरिकोटदेखि पूर्व फर्किहेर्दा गौरी शङ्कर हिमाल हाँसेको विश्वले मानेको तपभूमि नेपालको संस्कार र संरचना मासेको शिरबाट बगी सानो भई आउँछ यहाँ आउँदा ठुलो छतामा कोशी शिवले सिलोक सही सत्य भने बापतमा बनाउनु पर्दैन मलाई दोषी हस्त नमस्कार। यति भन्दै म सैलुङ एफएम को हाम्रो सैलुङ एफएम प्रदीप सेन्चुरीले मलाई यहाँ माइकमा चाहिँ बोल्ने अवसर दिनुभएको हुँदाखेरि उहाँहरूको सिङ्गो टीमलाई मेरो हृदयदेखि नै नमन गर्न भन्न चाहन्छु र उहाँहरूलाई सदा सर्वदा भगवान श्री राम श्री हनुमान दाइना भएर सदा सर्वदा उहाँहरूको रक्षा क्षमा गर्नुहुन्छ। चराचर जगतभरको भगवान श्री कृष्ण राधा कृष्णले चराचर जगतभरको रक्षा गर्नुहुन्छ र विश्वले मानेको हाम्रो तपभूमि यो मातृभूमि नेपाल हाम्रा राजनीति दलहरूका मित्रजनहरूले राजालाई नै गद्दीमा खडा राखेर रा, हाम्रो नेपाल मातृभूमि नेपाल र हाम्रो संस्कार रीति रिवाज हाम्रो संस्कार संस्कृति बचाउनुहुन्छ भन्ने मलाई पूर्ण आँपदेखि नै विश्वास छ। हस्त नमस्कार।

माता पिता लाई खुशी पारी पास जसले खुशी हुनी छन् हरी। माता सासु ससुरा

0: अतिको बालक हिजको जवानी आज त बुढो भई पर्ला कष्ट भोग्नु पछि त यहाँ पर्ने छ बस्नु रोई।
1: सृष्टिका पहिले मै थिए फगात कोही थिएनन् अरू जो देख्छौ अहिले सबै बुझ तिनी मेरै विभूतिहरू। सृष्टिका पछि फेरमा प्रलयमा मै एक रहन्छु फगात मुदेखि बाहेक कोही छैन कहिले मेरै सर्व जगत। सत्य रज र तमगुण पञ्चै महाभूत दशै सृष्टिका पहिले मै थिए भगत कोही थिएनन् अरू जो देख्छौ अहिले सबै बुझ तिमी मेरै विभूतिहरू। सृष्टिका पछि फेरमा प्रलयमा मै एक रहन्छु फगत

0: तदसये पैदाजी भरुको गराए मैले चैतन्य पारे तसै चैतन्य हुन गए सकल विद्यै स्वरूपमा पछि लागे जन्म गर्न ती वर्मले द्यैहरूमा फाँसी घरका बाहिर भित्र जुन तरहको देखिन्छ आकाशियाँ उसैमा फिक मोही भगत सम्पूर्ण संसारमा आकाश नाश हुँदैन जुन तरहले भत्केर घरको घरी सोही तरहले यसै संसारमा नसुन्न दिहे मरे
1: सारा धर्म पुराना का विषय वर्ता कथा सुनी लागे छेरी सुधाउन कनता सौन भनेका मुनि सोच छैन दाम गए बुढो भयो यो सुन्दा कनतृत्त छैन कहिले इच्छा बढिया हुने सुन्दामा फल पाइने पछि पनि मुक्ति समेत पाउने यो चाहिँ देवी हातको किताबमा निकै भेद थियो अगाडि पढिने थिएन केही पनि होलान् बर्मन बुद्धि अलापु पछिका पर्दन कसरी भने ती माथि करुणा गरेर जसले एक बेला देखि अनि चारै बेदहरू बनाइदिनु होला सजिलो भने गाउँमा केटीहरू छोरीहरू पढ्ने सबले मोबाइल बोकिरहेछन् मोबाइलमा भर्छन् जानु बुवा जाए उहाँ गएर भन्दै चाडो भन्छन् सबैले भरिन्छन् त्यतातिर घोषै कुण्डलमा बगे कि त्रिशुली बिचमा मिसिने खोला तपाईँ हामीको मरिने छोला माएन मर्नु होला शुद्ध जल पनि बग्दछ मालमतीजीमा मन बग्छ सोरी तले फेरि भेट होला भन्दी हौ तिमी पनि देख्दैन चितले जे भाइ हो मर्दछु मर्नलाई चढ्दैन काल केही गरी मलाई बाँच्ने उपाय भरसक समय गरूला मर्ने निश्चय छँदैछ मरौँला नम्बरी हुँदैन रे क्या एकपल्ट चाहिँ पापको डर रतिभर नराखी तैले बुहारी हरिली सोही पाप अहिले प्रकट हुन गयो त्यही पापले प मरी दुई भातको गीत मैले लेखेको छु निन्द्राका वशमा सबै परि गए सीता बाबु तैरोने निन्द्राबाट बिउ ती कनता सम्झेर बिहाल हुने रामसित वनमा गएर बसेछन् रे निन्द्रामा परिछन् रे छक परिथिन् झलास बिउँदा केही पनि छैन झर्सङ्ग बिहाल भएर बसेछन् रे रामले छोडेर हिँडेछन् रे अब कहाँ जाने विन्द्र वनको जङ्गलमा एक्लै परियो माइलमै केटाकेटी त्यसो भनेको छ पानीको पनेरो फुलबारी अँधेरो गजुर बसाउनै रह्यो उठ न उठ सिलके दाजु हो पूर्वै उजेलो भयो अघि रातभरि सिलो भन्दाखेरि देवी भागवत कथा मृत सरी विस्तार गर्छु अब देवीको महिमा अपार बुझानु लीला उनैका सब मखानी ताउली पासला पानी खाने अङ्करा धेरै गरी चढेर नबोल त केटो अङ्ग्रेजीको घर फरा हे नानी तिमी त पहेली पातली दन्तैमा लाउने दिरी ना जीवनको समार नगरे आउँदैन जोबान फिरी दालचिनी छकरा अलैची सुकुमेल सिगरेटलाई चाहिने सलाई यो गाउँभरिको को छ सिपालु जोडा खटाइदेऊ मलाई हे नानी तिमी त पहेली पातली दन्तैमा लाउने दिरी आफ्ना जीवनको समारा नगरे आउँदैन जोबान फिरि भने आफूले उसले भने हे बाबु पर्खी तलाई सिपालु छ हान्छु तलाई हे मूर्ख तत्त्व सबै विचार बगबा त गर्छ किन बारम्बार पत्ताला जाओस् अब स्वर्ग छाडी मर्नु छ तैले नै त पछाडी भने उसले धम्की दिन्छ।
0: हे राजन सुनिदेऊ सत्य माईमा विस्तार गर्छु यहाँ, सत्यले गरे कृति अन्त्य रहने जानी लिनु सबता। धर्मै पूर्वक राज्य पालन गरी गर्थे ती राजा अनि सन्तान केही नहुँदा सधैँ ती रहने अत्यन्त दिगदार बनी। एक दिन सामु भएर नारी निरपकी यो बिन्ती गर्छिन् त, दुखी छौ महाराज हामी बहुतै सन्तान नहुँदामा। सोध्नुहोस् गुरुका गएर अहिले कुन कर्मले यो गरी, छोरो जन्म न जान्छ पूर्ण जुनीको सम्पूर्ण बाधारी। सन्तानदेखि रहित भएर रहँदा भन्छन् अपुत्री पनि, मर्दामा पनि पिण्ड पानी नमिलाने छुट्नेछ स्वर्गाई पनि। यस्तो धेर बिलाप गरेर दुखी भई रुइन्ती रानी, अनि सम्झाइकन रानीलाई सब बात उठे ती राजा पनि। पहुँची आश्रममा वशिष्ठ मुनिका सँगमा सुझाए।